0: मानवीय कारणबाट हुने विमोचन गर्नहरू चाहिँ धेरै जसो चाहिँ अब कम भइरहेको छ, देखिरहेको छैन होइन। त्यसको हिसाबमा त अब एउटा सरकारको पनि त्यतिको सक्रियता र एउटा हामी समुदायको पनि सचेतना नै यसको चाहिँ मैले सिरे दिन्छु यसलाई चाहिँ।
1: अब जस्तो आगो लागिको घटना पनि उच्च जोखिममै छ सुनसरी गाउँपालिका होइन, किनभने यहाँ जङ्गलको त धेरै छ नि त, जङ्गल वन जङ्गल धेरै भएको हुनाले अब यसमा घटना कमी भइरहेछ। अब यो अहिले जुन न्यूनीकरण भइरहेछ यो अत्यन्त राम्रो कुरा, यसलाई दीर्घकालीन हिसाबले अलिक पछिसम्म हुन नदिनको लागि होइन त्यसमा रणनीतिक योजनाहरू त्यस्तो केही बनाउनु भएको छ। अब जस्तो अहिले तत्काललाई का कुराहरू रहे होइन, हुने निकट भविष्यसम्म त्यो नगरे पनि त्यो प्रभाव परिराखोस् कि, अटोमेटिक कतिपय कुराहरू गरेका कुरा निरन्तरता भइराखोस् भन्ने सबै कार्यक्रम गराएर मात्रै सम्भव पनि हुँदैन होइन। घर घरै गएर यो नगर्न हुने यस्तो नगर्नुहोस् भनेर सम्भव पनि नहुनसक्छ, तर नागरिक सधैँ बुझिराख्ने कि त्यसरी शिक्षित हुने बुझ्ने त्यसरी कसरी त्यस्ता कार्यक्रमहरू पनि के गर्न सकिन्छ जस्तो पछिसम्म
0: दीर्घकालीन रूपमा रणनीति चाहिँ गाउँपालिकाले त्यसको लागि चाहिँ ठ्याक्कै चाहिँ बनाएको छैन अहिलेसम्म चाहिँ। अब मेन कुरा चाहिँ सचेतना कार्यक्रम नै हामीले बढी जोड दिइरहेछौँ, त्यसले चाहिँ कम गरिरहेको छ, राम्रै परापरिया छ भन्ने पनि हो। अर्को कुरा चाहिँ जस्तै वनको कुरा गर्नुहुन्छ भने चाहिँ हामीले यो वृक्षारोपण कार्यक्रमलाई चाहिँ प्रत्येक वर्ष चाहिँ अलिकति वृक्षारोपण गर्ने भन्दा हामीले गर्दा छ भने प्रत्येक वडामा र पालिका स्तरबाटै यो डिभिजन वन कार्यालयको सहयोगमा चाहिँ हामीले चाहिँ वृक्षारोपण कार्यक्रम गऱ्यौँ असारमा। अनि त्यसै गरी हामी यसपालि पनि दिवसीय वन वृक्षारोपण छ भने वृक्ष चाहिँ दिवसीय कार्यक्रम गर्ने भनिरहेका छौँ। र अर्को कुरा चाहिँ यो सामुदायिक वनका पदाधिकारीले पनि यो सामुदायिक वनको संरक्षण सम्बन्धमा होइन वनको सम्बन्धमा उहाँहरूलाई पनि ओरिएन्टेसन गर्ने कुराहरू गरिरहेका छौँ। र बाँकी चाहिँ त्यस्तो दीर्घकालीन रूपमा योजना चाहिँ बनिरहेको छैन, अहिले चाहिँ कम भएको छ। तर तपाईँले भने जस्तै अब दीर्घकालीन रूपमा यसलाई चाहिँ रणनीतिक रूपमा बन्न सक्यो र स्थायित्व दिन सक्यो भने पक्कै पनि सजिलो र एउटा साँच्चैकै चाहिँ प्रभावकारी हुन्थ्यो भन्ने चाहिँ
1: हो। जस्तो आगो लागिका घटना त पिपलले रोक्न सकेला होइन, कम पनि गराउन सकेला, न्यूनीकरण गर्न सकेला। जस्तो चट्याङ कुरा गर्नुभयो नि, चट्याङ त रोक्न सकिन्न, त्यो प्राकृतिक हिसाबले कतिखेर कहाँ ठोकिन्छ के हुन्छ भन्ने कुरा, कहाँ पर्छ भन्ने कुरा, यसबाट कसरी बच्ने? अब नागरिकहरू अहिले पनि त्यति सुरक्षित हुन सकिरहेको छैनन् नि चट्याङबाट।
0: हो, यो चाहिँ अझ विशेष गरिकन हाम्रो सुनसरी गाउँपालिकाको वडा नम्बर 2 र 3 चाहिँ अलिकति चट्याङको वर्षित क्षेत्रमै हो। अब
1: त्यस्तै हाम्रो बाहिरी
0: गाउँ, हजुर भित्री गाउँ र बाहिरी गाउँ, त्यहाँ चाहिँ योभन्दा गत साल र योभन्दा अगाडिको सालमा पनि मानवीय क्षति सर्जन भयो, 3-4 जनाको चाहिँ मृत्यु भयो। हाम्रो वडा सदस्य पनि ले पनि त्यहाँ ज्यान गुमाउनुभयो चट्याङकै कारणले। त्यस कारणले गर्दा अब यिनी भनेका प्राकृतिक कारणले हुने विपदहरू हुन्, यसलाई चाहिँ ठ्याक्कै रोक्न सकेन तर कम गर्न चाहिँ केही पूर्व सावधानी चाहिँ अपनाउन सकिन्छ भन्ने हो। हामी चाहिँ कस्तो छ भनिसकेपछि चाहिँ यो केले अलिकति त्यसको पूर्व सावधानी चाहिँ कमी भयो अरे, यस्ता घटनाहरू बढी देखिने हुन्छ कि। जस्तै अब चट्याङ पर्ने बेला चाहिँ अब के अरे हामी चाहिँ गाउँघरतिर कस्तो छ भनिसकेपछि झन् जस्तै यहाँ त बरायसो गोठमा बस्ने चलन हुन्छ होइन, वस्तुवाली चलाउँदै बन्द गर्न जानुपर्ने अवस्था हुन्छ। त्यहाँ चट्याङ पर्ने बेला चाहिँ अग्लो रुखको मुनिबाट गइसकेपछि चाहिँ जोगिन सकिन्छ भन्ने खालको एउटा क्रम छ नि त। त्यसले के भन्छ भनिसकेपछि चाहिँ झन् ठुलो रुखको मुनिबाट ओत लग्न जारी गर्दाखेरि झन् त्यो बढी खतरा हुन्छ,
1: जोखिम हुन्छ,
0: झन् बढी जोखिम हुन्छ भन्ने खालको चेतना छैन। त्यो हिसाबले पनि अलिकति खतरा हुन्छ। अर्को कुरा चाहिँ यो विद्युतका जति पनि वायरिङका सामानहरू इलेक्ट्रोनिक सामानहरू हुन्छ त्यसको नजिक होइन, त्यो वायरिङकोसँग पनि एट्याच भइ नजिक भइरहँदाखेरि चाहिँ त्यसबाट चाहिँ विद्युत चाहिँ बढी प्रभाव हुन सक्ने बढी खतरा हुन्छ। त्यसमा पनि चाहिँ उहाँहरूले अनभिज्ञ भएको कारणले गर्दा पनि हुन्छ। हुनु त गाममा हुँदै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ त्यो करेन्ट चाहिँ जुन त्यो त्यही उसबाटै तारबाटै फलो गरेर चाहिँ उहाँहरूको जुन मृतकहरूको ओछ्यानसम्म चाहिँ त्यहीबाट आइरहेको अवस्था थियो होइन, विद्युतको तारबाटै सोलरको तारबाट हो। त्यस कारणले गर्दा पनि तिन कुराहरूमा पनि अलिकति सचेतना होइन अपनाउन सकियो र जुन चाहिँ सरकारले जुन मापदण्ड लिएको छ चट्याङ पर्ने बेला चाहिँ के गर्न सकिन्छ रोकथामको लागि होइन, आफूले कसरी चाहिँ सुरक्षित हुन सकिन्छ भन्ने विषयमा चाहिँ जुन एउटा गर्नुपर्ने सतर्कताको लागि गर्ने एउटा उपायहरू छ त्यो कुराहरू पनि फलो गऱ्यो भने धेरै कम हुन्छ। अर्को कुरा चाहिँ चट्याङ किन गइरहन्छ भन्ने विषयमा चाहिँ अलिकति त्यसको बारेमा गर्न चाहिँ अध्ययन होइन, खोज अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ।

0: त्यो चाहिँ भइरहेको छ नि अहिले पछिल्लो समयमा देखिरहेको चाहिँ छ। यसको लागि पनि फेरि यो अर्थिङको लागि पनि धेरै चाहिँ खर्च हुने, हामीले योभन्दा अगाडि पनि विपदको बैठक उठाएर यो चाहिँ सुनसरी महत्ति जोखिम भयो होइन चट्याङको, त्यस कारणले गर्दा यसलाई रोकथामको लागि चाहिँ अर्थिङ गरौँ भन्दाखेरि त्यो अर्थिङ पनि अलिक धेरै बजेट
1: अर्थिङ यो पालिकाभरिमै गर्ने
0: हजुर अलिकति ठुलो बस्तीहरूमा चाहिँ गर्ने कि भन्ने चाहिँ भएको, तर त्यसले गर्दा चाहिँ बढी अलि कस्टको हिसाबले पनि बढी खर्च लाग्ने होइन हिसाबले चाहिँ अहिले हामी चाहिँ त्यो गर्न सकिरहेको छैनौँ। अब त्यही भएर पनि अलिक स्रोतको अभाव पनि छ।
1: अर्को जस्तो यो अघि यहाँले पनि जोड्नुभयो यो गाडगुडुङ गर्दा पानी पर्दाखेरि मान्छे कोठाभित्र बस्ने अनि इलेक्ट्रिसिटीहरू अझ मोबाइल प्रयोग गरिदिइहाल्ने कि मोबाइलमा फोन गर्नु छ कि अझ त्यतिखेर त फुर्सद हुन्छ, गाडगुडुङ गर्दा पानी पर्दाखेरि मान्छे घरमै कोठामै बस्दाखेरि अनि फिल्म पो हेर्नु छ कि अब कुनै मोबाइलमा केही कुरा पनि हेर्नु छ कि अथवा फोन गरेर त्यतिखेर केही गर्नु छ, त्यस्तो बेला झन् अत्यन्त जोखिम भएर पनि कुरा गर्दै गर्दा चट्याङ परिरहेको होइन, मोबाइल हेर्दा हेर्दै कम्प्युटरहरू यस्ता कुराहरू प्रयोग गर्दाखेरि, अब गाउँतिर कम्प्युटर धेरै प्रयोग नभए पनि मोबाइल त हरेकको घरमा हरेकको जेब जेबमा हात हातमा छ, यो यो कारणले पनि चट्याङ परिरहेछ।
0: यसमा चाहिँ जस्तै चट्याङ पर्ने अवस्था आउनु लाग्यो भने चाहिँ कम्प्युटर नै इलेक्ट्रोनिक सामानहरूबाट चाहिँ टाढा रहनु पऱ्यो होइन, मोबाइललाई चाहिँ स्विच अफ गर्ने अनि त्यसपछि यो मोबाइल चार्जर जुन चार्ज गरिरहन्छौँ नि हामीले चार्जबाट चाहिँ मोबाइललाई अथवा ल्यापटपलाई चाहिँ हटाउनु पऱ्यो होइन, अनि त्यस्तो सामग्रीबाट चाहिँ अलिकति टाढा रहन सक्यो भने जोखिमहरू चाहिँ कम हुन सकिन्छ।
1: यो वर्ष अलिक कम देखियो नि यो घटना पनि होइन, अब त लगभग चट्याङ पर्दैन यो आर्थिक वर्षको त लगभग अब त कमी हुने बेला भयो,
0: कमी चाहिँ नपर्ने भन्ने चाहिँ हुन्न, कमी चाहिँ
1: वैशाख जेठमा अलिक
0: बढी खतरा
1: जस्तो पानी अलिक जमिन राम्रोसँग भिज्यो भने त चट्याङको जोखिम कम हुन्छ होइन सुरुवाती चरणमा भन्दा, अब बिचमा त्यसरी पानी रोकियो अलि हप्ता दस दिन भने फेरि पर्ला होइन, नत्र लगातार पानी कन्टिन्यू भन्दा जमिन भिज्यो भने अलिक समय कम हुनुको कारण केही छ अलिअलि यो अलिक यो कार्यक्रम प्रभावकारी भएर अथवा चट्याङ कम परेर के छ अहिलेसम्मको बुझाइ विभिन्न शाखाको?
0: त्यो चाहिँ कमी चाहिँ पहिला भन्नु चाहिँ भएको यो सर होइन, अब भएको छ, अब सायद तब अहिले पनि अहिलेसम्म चाहिँ त्यस्तो घटना कुनै त्यस्तो अप्रिय घटनाहरू पनि भएको छैन नहोस् भने, र आगामी अब दिनहरूमा पनि यसलाई चाहिँ रोकथाम गर्नको लागि जुन जुन चाहिँ अलिकति विभाजनले घटना बढी देखिरहेको छ त्यसलाई चाहिँ कसरी अझै कम गर्न सकिन्छ भन्ने विषयमा चाहिँ हाम्रो विगत शाखाले छलफल गरिराखेकै छ, कसरी चाहिँ गर्न सकिन्छ भन्ने विषयमा हामी चाहिँ लागिरहेकै छौँ, अझ यसलाई चाहिँ सकेसम्म चाहिँ मानवीय क्षति अनि भौतिक क्षति पनि कम गर्नको लागि चाहिँ अब पालिकाले केही गर्ला।
1: अहिलेसम्मको यसो हेर्दाखेरि तथ्याङ्कलाई पनि एक र दुईमा दुई र तिनमा अलिक बढी देखिया हुनाले त्यतातिर अलिक बढी कार्यक्रमहरू पनि छ यहाँहरूको विपदको?
0: विपदको कार्यक्रम चाहिँ ठ्याक्कै त्यस्तो छैन सर होइन, अब हाम्रो चाहिँ त्यहाँ प्रत्येक वडाहरूमा चाहिँ वडाको रूपमा विपद व्यवस्थापन समिति छ, उहाँहरूलाई चाहिँ तालिम पनि छ र उहाँहरूलाई चाहिँ यो विपद प्रति कार्यको लागि चाहिँ सामग्री पनि हस्तान्तरण गरेका छौँ होइन, त्यसपछि अब त्यही समिति मार्फत चाहिँ कार्यक्रमहरू भए पनि अब प्रति कार्यको लागि खटे पनि त्यही नै हाम्रो सक्रिय समूह भनेको त्यही विपद व्यवस्थापन समितिले काम गरिरहेको छ, त्यस्तो त्यही टार्गेटै गरेर भन्ने चाहिँ छैन।
1: कहिलेकाहीँ जङ्गल रुखको मुनि बस्दाखेरि पनि समस्या हुन्छ कति मान्छेहरू, कहिलेकाहीँ अहिले त जलवायु परिवर्तनको कारणले के होला एकाएक पनि झ्याम्मो पानी आउने गाडाङगुडुङ गर्ने छेम भर्मै पनि त्यस्ता कुराहरू घटनाहरू घटिरहेछ नि त प्राकृतिक हिसाबले पनि, जस्तो पहिला अलि बादल आउने अलि लामो समयपछि पानी पर्ने गाडाङगुडुङ अलिक त्यसरी गर्ने पहिले के अलि लामो समय रह्यो जस्तो लाग्थ्यो, तर अहिले झ्यामझुम गर्दाखेरि जङ्गलमा भए कस्तो सावधानीहरू अप्नाउने त्यतिखेर कहाँ जाने भन्ने कुरा कोही आत्तिन आत्तिन पनि सक्छ होइन, त्यतिखेर पनि के सावधानी
0: अब रुख ठुलो रुखको मुनिबाट चाहिँ ओत्न लाग्ने भनेर भन्छ, त्यसै चाहिँ हामी खुल्ला ठाउँमा बरु खुल्ला ठाउँमा सिलाई चाहिँ जमिनमा राखेर राखेर चाहिँ आफू सुरक्षित रहने ताकि करेन्टलाई चाहिँ भेट्न नसकोस् भन्ने हिसाबले
1: घट्नु पर्ने
0: चाहिँ गर्ने भनेर भन्छ। मेन कुरा चाहिँ रुखहरूको ओत लाग्दाखेरि झन् बढी चाहिँ करेन्ट प्रवाह हुन सक्ने बढी खतरा
1: हुन्छ, खुल्ला चौरमै गएर बस्ने
0: बस्ने त्यसलाई चाहिँ सुरक्षित रहन सकिन्छ भने किनकि त्यहाँ विकल्पै छैन नि त, त्यहाँ कि रुखको ओत लाग्ने कि त खुल्ला ठाउँमा राख्ने, त्यसमा सुरक्षित भनेको खुल्ला ठाउँमै सुरक्षित रहन्छ भन्दा
1: भन्दा
0: भन्दा
1: अहिले पनि बुझाइ त छ नि, जस्तो के पानी पऱ्यो यताउति भयो

0: 1등급 팬분인 거 아니에요?
1: 그렇죠.
0: 그런 상황을 뭐 1등급.
1: 아니, 이 그래도 저희 미법도 그래 안 맞아. 상당히 어려워서 뛰어 볼때 기한 너무 해서거니 대리 건너서 대시 다가 없었다. 대리를 검토해보니 어떤 그래가 전가리고 나기 수술했는데 소문하는 소설들 그러는 게 소문도 들어 그래 보는 그래 아니. 왜냐면 그 비시만 전가리 오르고 보니 검토해보니 또 상당히 말다 왜냐면 더 소설을 하는 자만이니. 그래서 이거 다 왜냐면 소설들 보니고 미법선이 건너서 보니 거부니 자는.
0: 소문은 푸는 좋긴 말하고 순서리 가봐니까 말이 보이죠 말다.
1: 맞아.
0: 또 이런 말들 잔해 버리 말이 많은 거 아니에요?
1: 말이 다 한번 소문에 설명을 하면 다들 떠나면 버리는 보이는 쌍 버리는.
0: 그래서 보이고 소문에 앞뒤 다 조금 차이. 아무 이유 사만 내 대를 내는 그런 거 아니에요? 소문만 아프니 차이나.
1: 어. 일단 아무로 언니 탈고 간다 이따가 이렇게 누가 보니 이렇게 검절 뭐이거 나다 보니. 그래서 비카스코 마포니 언니 인가 빨리가 들어오는 거예요. 비카스코 루만 네. अगाडि बढिरहेको पालिका त्यसकारणले गर्दा विकास हुँदै गर्दाखेरि असुरको चरणमा बाटो खन्ने क्रममा पनि असुरको ट्याग खन्दै गर्दाखेरि केही पहिरो जाने सम्भावना एकदम बढी हुन्छ सुरुको वर्षमा होइन तर त्यसपछिको क्रमैसँग चाहिँ त्यसमा चाहिँ वरिपरि वृक्षारोपण हुँदै गयो र बाटो पनि अलिकति स्थायित्व भयो लङ्डनमा हुने चाहिँ पहिरो जाने सम्भावना पनि कम हुँदै जान्छ र अन्य पालिकाको रूपमा चाहिँ हाम्रो पहिरोकोमा चाहिँ अलिक बढी नै छ
0: त्यसमा नि अलिक बढी कुन कुन वडामा छ जस्तो सातवटा वडामध्ये
1: त्यसमध्ये हाम्रो वडा नम्बर एकमा पनि तपाईँको यहाँ देख्नु भएको थाहा पाउनु भएको छ फुलवनमा होइन एकदम ठुलो पहिरो छ त्यहाँ चाहिँ त्यत्रो मानव बस्तीलाई नै सार्नु पर्ने स्थानान्तरण गर्नुपर्ने अवस्था आएको थियो अनि
0: त्यो अहिले पनि निरन्तर बगिरहेछ
1: बगिरहेछ त्यो
0: अहिले बस्ती नै सरिरहेछ होइन
1: हो तपाईँको थवान जाने बाटो त्यो अब अवरुद्ध हुनु सुरु गरिसकेको थियो होइन ढुङ्गा आइरहने पहिरो झरिरहने समस्या छ अहिले चाहिँ हाम्रो पालिकाकै जेसी भावनाले गर्दा बाटो खुलाउने चाहिँ केही अवस्था सजिलो चाहिँ छ तर वार नम्बरको फुली वन पनि अलिक बढी पहिरो जाने क्षेत्र हो त्यसै गरिकन वार नम्बर छको पनि अब देख्नु भएको छ होइन तपाईँहरूले पनि वार नम्बर छमा पनि त्यो ठुलो पहिरो पसिनी चाहिँ खसिरहेको अवस्था छ त्यसै नगर्दै अरूहरू अरू वडा पनि अछुत चाहिँ छैन कुनै पनि वडाहरू बढीको हिसाबले भए तर एक र छ चाहिँ अलिकति बढी छ
0: त्यही त जस्तो अब सामान्यतया केही कार्यक्रम लिएर विपद शाखाले केही काम गर्यो भने पनि रोक्ने रोकिने अवस्थामा छैन
1: त्यो त विपद शाखाले मात्रै गर्न सक्दैन किनकि त्यो सामान्य त पहिरो नै होइन हामीले भनेको सामान्य जस्तै वृक्षारोपण कार्यक्रमहरू अनि गर्न सकेला होइन सचेतनाको कार्यक्रम गर्न सकेला सामान्यतया योजनाका कार्यक्रम त गर्न सकिन्छ होइन तर्वबन्धनको कुराहरू चाहिँ गर्न सकेला तर त्यो तर्वबन्धनले मात्रै पनि सीमित अरे
0: जस्तो यसबाट गाउँ बगिरहेछ
1: बगिरहेछ
0: अब
1: गर्न सक्ने अवस्था छैन त्यस कारणले गर्दा सङ्घीय सरकार प्रदेश सरकारसँग पनि अब हाम्रो पालिकाबाट पनि भइरहेको छ होइन अब केही प्रदेश सरकार र सङ्घीय सरकारबाट पनि त्यसलाई अनुगमन गराएर त्यसलाई चाहिँ थप क्षति नहुन दिनको लागि त्यसलाई रोकथाम गर्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा त्यो चाहिँ तिन तहकै समन्वयबाट गर्न सक्यो भने रोकथाम गर्न सकेला भन्ने
0: अनि जस्तो बस्ती स्थानान्तरण गर्ने यो फुलिवनको होइन यो विषय अत्यन्त चर्चामा आयो तर पछिल्लो समय फेरि सेलाइरहेको छ के कहाँ पुगेको छ यो प्रक्रिया
1: यो बस्ती स्थानान्तरण गर्ने कुरा त अब पहिला होइन अहिले त लगभग सबैले बस्ती घरहरू बनाइसके घरहरू बनाइसक्नु भएको छ उहाँहरू बुझिसक्नु भएको छ अर्को ठाउँमा गएर
0: अर्को ठाउँ
1: कसैले चाहिँ जग्गा आफ्नै जग्गामा बनाउनु भयो कसैले चाहिँ जग्गा किनेर बनाउनु भयो त्यसमध्ये पछिल्लो चरणमा चारजना चाहिँ हुनुहुन्थ्यो चारजनाको पनि घरहरू बनाइसक्नु भएको छ उहाँहरूले अर्को ठाउँमा बसिसक्नु भएको छ र उहाँको विपद गएर पाउने जुन पैसा भने राहत पनि पहिलो किस्ता दोस्रो किस्ता पाइसक्नु भएको त्यो सुविस्ता पनि त्यसमध्ये चाहिँ केही रकममा चाहिँ मागिरहेको छ नभए त्यो त्यो केसको चाहिँ सकिसक्यो
0: अब नयाँ कति घर जति चाहिँ त्यहाँ अनुमानित थियो
1: यो पछिल्लो चरणमा मैले विपद शाखा हेरेको देखि चाहिँ एक वर्ष भयो त्यहाँदेखि चारजना नै हुनुहुन्थ्यो होइन
0: जस्तो सुरुवाती चरणमा
1: अहिले धेरै नै हुनुहुन्थ्यो वार्ड नम्बरको लगभग फुलवन क्षेत्रको सबै नै धेरै जसो चाहिँ प्रभावित नै हो त्यहाँको
0: प्रदेश सरकारले पनि ठुलै कार्यक्रम गर्ने भनेर करोडौँ पैसा लगानी गरेको थियो त्यो कति के भयो त्यो लगानी प्रभावकारी भयो कि के छ
1: अब त्यो क्षेत्र पहिला त प्रभावकारी नै भयो भनौँ किन भनिसकेपछि जुन एकदम जोखिम क्षेत्रले त्यो त सबै ठाउँमा लगिसक्यो होइन, त्यो ठाउँको मान्छेलाई चाहिँ अर्को ठाउँमा अलिकति सुरक्षित ठाउँमा स्थानान्तरण गरेर चाहिँ उहाँहरूको थप अब उसको क्षति त भयो नै, धनको क्षति त भयो, तर थप मानवीय क्षति
0: मानवीय क्षति
1: हुन सकेन।
0: यदि त्यो गर्न नसके अब ठुलै मानवीय क्षति हुन्छ।
1: अब राति सुतेको बेला गएपछि त कसो के लगाएर होइन, सुतेको बेला नै अब पहिरो गइदियो भन्दा मानवीय क्षति त हुन्छ नि, त्यस कारणले कम्तीमा पनि त्यो क्षति नहोस् भनेर, धनको क्षति भयो भने मानवीय क्षति चाहिँ नहोस् भन्नुको लागि चाहिँ जुन प्रदेश सरकारले त्यहाँ गर्यो रातको काम गर्यो, जुन पुनस्थापनाको कार्य योजना अगाडि बढायो, त्यो चाहिँ प्रभावकारी भयो कि भन्नुपर्छ।
0: छ नम्बरको त्यो फगामको ठुलो पहिरो पनि निरन्तर बगिरहेछ, के रोकिएछ अहिले?
1: त्यो त ठुलो पहिरो त कहीँ न कहीँ ठुलोमा गइरहेकै हुन्छ, त्यो निरन्तर रूपमै चलिरहेछ।
0: त्यहाँ विस्थापित भएको छैन छैन अहिलेसम्म?
1: त्यो विस्थापितै भन्ने चाहिँ भन्दा पनि अब त्यो त्यहीबाट विस्थापित हुने त अब ठ्याक्कै मसँग त्यसको तथ्याङ्क चाहिँ भएन सर होइन, अन्त क्षति चाहिँ त्यसै धनको क्षति चाहिँ गरिरहेको, जमिनहरू चाहिँ प्रत्येक वर्ष कटानी गरिरहने
0: भूको
1: क्षति चाहिँ भइरहेछ
0: हरेक वर्ष
1: हो।
0: यो दुईवटा गाउँपालिकाको चुनौतीको विषय पनि भनिरहेछ विपदको शाखाको होइन
1: हजुर।
0: अब यस्तो गर्दा त अब नागरिकहरूले अब के छ भने छोडेर पनि कहाँ जाने भन्ने कुरा हुन्छ नि त, जस्तो ठ्याक्कै अर्को ठाउँमा घर पनि छैन होइन, जानको लागि अर्को कि बसाइसराई गर्नको लागि त्यो हिसाबले पुँजी पनि हुनु पऱ्यो अर्को ठाउँमा जानलाई, त्यो समस्या पनि छ। यस्तो अवस्थामा अब के गर्छ अब यो विपद शाखाले भन्दा अब समग्र सरकारले यहाँले दिने सुझाव नै हो होइन, के सुझाव दिइराख्नु भएको छ?
1: खास गरी भन्नु अब बिचरा कसैको चाहिँ सीमित जग्गा हुन्छ होइन, त्यही जग्गा नै पहिरोले लग्यो भने त बस्ने ठाउँ पनि भएन नि त, उसो कहाँ बस्ने, के चाहिँ उब्जनी गरेर खाने भन्ने अवस्था हुन्छ। कम्तीमा पनि सकेसम्म स्थानीय तहमा आफै पनि स्रोतको एक दुर्भाव छ, कमी छ, हामीसँग आन्तरिक राजस्व पनि त्यति कम उठ्ने होइन, आन्तरिक राजस्व पनिबाट पनि त्यो व्यवस्था गरौँ भन्ने अवस्था छैन। अर्को कुरा सँगै नै प्रदेश सरकार आउने जुन अनुदानको कुराहरू छ त्यो पनि घट्दै गरममा छ होइन, धेरै छैन, त्यस कारणले गर्दा त्यो स्रोत व्यवस्थापन गरेर स्थानीय तहले आफै गर्न सक्दैन, त्यो ठुलो पुँजीको आवश्यकता पर्ने भएको कारणले गर्दा सङ्घीय सरकार र प्रदेश सरकारले त्यसको चाहिँ फिल्ड स्टडी गरेर सम्बन्धित यस्ता पीडित जुन पीडितहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ अब पुनस्थापनाको लागि चाहिँ केही विशेष प्याकेजहरू भयो, उहाँहरूले घर बनाइदिने कुराहरू, जग्गा जमिनको व्यवस्था गरिदिने कुराहरू, त्यो ठाउँ जोखिम जुन ठाउँमा जोखिम छ त्यो ठाउँभन्दा अर्को ठाउँ स्थानान्तरण गर्ने कुराहरू चाहिँ गर्दा चाहिँ राम्रो हुन्छ, र त्यो पहिरोले चाहिँ थप नजानको लागि रोकथाम गर्नको लागि चाहिँ अझै ठुलो स्रोतको आवश्यकता पर्ने भएकोले गर्दा सङ्घीय सरकार र प्रदेश सरकारबाट सहयोगको अपेक्षा भयो भने पक्कै पनि त्यो चाहिँ बढाइ हुन्छ भन्ने लाग्छ
0: मलाई। सर कतिपय ठाउँमा के हुन्छ भने विगत वर्षौँ सयौँ वर्षदेखि थाहा पाएअनुसारको पुस्तादेखि पनि बाढी त्यो पहिरो नगएको सुरक्षित भूभाग एकाएक सट्टै गइदिन्छ कि, अब यो केही लक्षण त हुन्छ होला नि होइन, त्यो देखिन्छ होला नि त, जस्तो अब सट्टै जाने भन्ने त हुन्न होला, यसको पनि पहिरो त्यही त पनि यिनीहरूको पनि केही लक्षण देखिन्छ पहिला?
1: त्यो त अब भन्न सकिँदैन, अब प्राकृतिक रूपले अब होइन भित्र जमिनभित्रको हलचलहरू जमिनको अब कसरी जान्छ भन्ने कुरा सबै कुरा थाहा हुन्छ नि त, बसिरहेको ठाउँ हुन्छ एक्कासी गइदिरहेको हुन्छ,
0: जस्तो सयौँ वर्षदेखि
1: गइरहेको भन्ने
0: पालादेखि होइन बसिरहेको, तर पछि एक्कासी छोरा नातिको पालामा सत्तिस गइदिने नसोचेका कुराहरू
1: हो, त्यस्तो केसमा चाहिँ अलिकति एकदमै समस्या हुन्छ होइन, त्यसमा चाहिँ सङ्कट नै आइरहेको हुन्छ, त्यसमा अलिक गर्न सक्यौँ, तर अब मेन कुरा चाहिँ मानवीय कारणले जस्तै जथाभावी बाटो खनिदिने होइन, प्रविधिले त्यसपछि अलिकति त्यसको अध्ययन नै नगरेरै एउटा प्राविधिक अध्ययन नगरेरै आफू खुसी तरिकाले खन्दै गर्दाखेरि अनि वृक्षारोपणतिर ध्यान नदिने कारणले गर्दा पनि चाहिँ यो बढी चाहिँ मानवीय कारणले नै बढी देखिरहेछ होइन।
0: कतै हुन्छ नि कतै रुखहरू यसो बाङ्गो भयो, कतै यसो धजा फाटिहाल्यो, कतै यसो भङ परिहाल्यो कतिपय ठाउँमा भनेपछि होइन, त्यस्तो बेला पनि शङ्का गर्न सकिन्छ
1: हो त्यसमा, किनकि त्यसको जुन भाग परेको र जुन चिरा परेको भाग छ त्यो भागबाट चाहिँ झन् पानी पऱ्यो, बर्खामा पानी पऱ्यो, त्यसलाई चाहिँ झन् जमिनले कच्चा अलिक झन् बनाइदिने सम्भावना रहन्छ नि त, त्यसबाट नि चाहिँ बढी पहिरो जान्छ, यदि त्यस्तो देखियो भने चाहिँ आफू चाहिँ सचेत रहनु पऱ्यो,
0: जस्तो आफ्नो घर वरिपरि कति एकाएक भाङ परिहाल्यो
1: भने त्यो चाहिँ
0: सिधा भएका रुखहरू अलिकति केही बाङ्गो
1: भयो
0: कतै चिरा पऱ्यो,
1: यसमा चाहिँ जमिनको चाहिँ हजल छ, यो चाहिँ जमिन कमजोर भएको अवस्था हो, यसमा चाहिँ आफू सचेत भएर त्यसलाई चाहिँ अब कसरी सूचित गर्न सकिन्छ भन्ने विषय चाहिँ चलन हुनु पऱ्यो भन्ने।
0: अब विपजन्य घटना घटिहाल्यो भने के राहतका प्रक्रियाहरू हुन्छ नि, त्यो प्रोसेस त्यो कुराहरू पनि यही शाखाले नै हेर्ने हो।
1: हजुर, हामीले चाहिँ स्थानीय यो विपद व्यवस्था सम्बन्धी ऐनहरू नियमावलीहरू कार्यविधि पास गरेका छौँ। यो विपद प्राकृतिक पर्व पीडित उद्धार सम्बन्धी राहत मापदण्ड पनि हामीले 2081 सालमा कार्यपालिका सुरु गरेर गाउँसँग अनुमोदन गराएका छौँ र लागू पनि भइरहेको छ। त्यसमा चाहिँ हामीले कुन विपजन्य घरमा कति क्षति पुगिहाल्छ होइन, त्यसको चाहिँ प्रहरी मुचुराको आधारमा त वडा सिफारिसको आधारमा उसको कति क्षति त्यो आधारमा चाहिँ मापदण्डले तोकेको आधारमा उसलाई चाहिँ आर्थिक सहायता र वस्तुको सहायता चाहिँ प्रदान गर्दै आइरहेका छ।
0: जस्तो कसैलाई कसैको घर आग लागि भयो अथवा कसैको घर पहिरोले लगिहाल्यो, त्यस्तो अवस्थामा के छ, उसले कस्तो खालको राहत पाउँछ?
1: उसले चाहिँ
0: मानवीय क्षति भइहाल्यो, पशु चौपाईको क्षति भयो भने यस्तो अवस्थामा
1: हाम्रो चाहिँ कुनै त्यस्तो घटना घटिसक्यो भने मानवीय क्षति भएको खण्डमा चाहिँ त्यो उसलाई चाहिँ 25,000 दरले
0: प्रति व्यक्ति
1: 25,000 दर दिने भन्ने चाहिँ छ मापदण्ड कार्यविधिमा। त्यसै गरी उसको चाहिँ घर चाहिँ पूर्ण रूपमा क्षति भएको छ होइन, पहिरोले अथवा आगलागीले अथवा कुनै कारणले क्षति भएको छ, प्राकृतिक प्रकोपको कारणले क्षति भएको छ भने त्यस्तो चाहिँ 20,000 दिने र आर्थिक क्षतिको हकमा हो भने चाहिँ 10,000 रुपियाँ दिने भन्ने चाहिँ जुन एउटा कार्यविधि छ विपदको, त्यो कार्यविधि अनुसार चाहिँ हामीले राहत दिन्छौँ। त्यसको लागि चाहिँ प्रहरी मुचुलका
0: अनिवार्य
1: छ, त्यसपछि चाहिँ त्यो हाम्रो अनुसूचित फारम निवेदन छ, त्यो भनेर वडा कार्यालय सिफारिस आयो भने उहाँहरूको सम्बन्धित खातामा चाहिँ जान्छ। र तत्कालको लागि चाहिँ हामीले मसलको लागि जस्तै तिरपालहरू होइन, अनि आर्से पर्याखण्डको खाद्यान्नहरू, लत्ता कपडाहरू, ओर्ने बिछाउने कपडाहरू, त्यसको लागि पनि हामीले चाहिँ व्यवस्था गरेका छौँ।
0: नियम भयो भन्ने कुराहरू छ नि, जस्तो कसैको ज्यान गइहाल्यो भने 25,000 के हो र होइन, घर पनि गइहाल्यो भने त्यस्तो अवस्थामा जस्तो जति छ त्यति नभए पनि अलि सुहाउँदो हुनुपर्ने हो भनेर कहिलेकाहीँ हुन्छ कुरा आउँछ नागरिक स्तरबाट, जस्तो यो विपदबाट पाउने राहत अलिक कम भयो भन्ने हिसाबमा।
1: त्यो त
0: अब जस्तो यो शाखाले त बढाउनु मिल्दैन, जस्तो स्थित सरकारले नै एउटा कार्यविधि बनाएर केही काम गर्न सक्यो भने सजिलो हुन्छ, त्यस्तो सल्लाह सुझाव दिनुहुन्छ कि सरकारले, स्थानीय सरकारले?
1: स्थानीय सरकारले चाहिँ यो आफै स्थानीय सरकारले अध्ययन अनुसन्धान गरेर यति जन दिनु चाहिँ ठिक छ, बाँकी चाहिँ प्रदेश सरकार सङ्घीय सरकार अन्य राज्यका दिने कुराहरू होलान् भन्ने कुरा नै यो छलफल गरेर भएको होइन। अब प्रदेश सरकारले पनि र
0: त्यसमा प्रदेश र सङ्घले पनि थप गर्छ
1: दिन्छ, जिल्ला प्रशासन भन्नु राहत त दिइरहेको हुन्छ, त्यस कारणले गर्दा हामीले स्थानीय सरकार यति दिने हुन्छ भने चाहिँ अहिलेसम्म चाहिँ कम भएको भन्ने चाहिँ गुनासो चाहिँ छैन। तपाईँले भने जस्तै अलिकति बढोद्धार चाहिँ राम्रो हुन्छ भन्ने नै हो। अब फेरि यसको विषयमा चाहिँ फेरि अब जनताको गुनासो र यसलाई चाहिँ अलिकति बढाउनु पर्छ भन्ने खालको कुरा हो भने यसलाई सम्बोधन चाहिँ विरोधी संस्थाले चाहिँ गर्नु,
0: जस्तो यो कुरा कार्यपालिकातिर पुऱ्याउने कामहरू स्थानीय सरकार कहाँ पुऱ्याउने काम गर्नुहुन्छ?
1: हजुर, विरोधी संस्थाले निर्णय गराएर कार्यपालिका पुऱ्याउने, अब त्यस्तरी चाहिँ निर्णय गराउँदै गाउँसँग अनुमोदन गराइयो भने लागू हुने हो।
0: त्यसो कतिपयले भन्नुहुन्छ मेरो करोडौँको लाखौँको क्षति भयो, यति जाबु यसो थोरै पैसा लिएर के गर्नु भन्ने हुन्छ नि त,
1: त्यस्ता नि हुन्छ कोही गर्छ यत्रो खर्च भयो त्यो 5-10,000 के लिनु भन्ने पनि हुन्छ होइन। अब
0: प्रक्रिया
1: त्यो राहत भन्ने कुरा धेरै पूर्ण रूपमै दिनुपर्छ भन्ने पनि छैन, राहत भने केही सहुलियत दिने हो होइन, त्यसलाई चाहिँ त्यस कारणले त सकेसम्म त हामीले त्यस्ता घटनाहरू हुने नदिने नि को लागि नै गर्ने हो, सरकारले भनेको रणनीति बनाउने हो, नीति बनाउने हो, त्यो खालको योजना बनाएर कार्यान्वयन गर्ने होइन। अनि त्यो भइसक्यो भने त्यति गर्दा गर्दै पनि भइसक्यो भने चाहिँ कम्ती आयो भने थोरै भयो भने राहत चाहिँ उपलब्ध गराउँ भन्ने नि।
0: अब हामी अन्तर्गततिर पनि छौँ होइन, अब थोरै मैले राजस्व शाखाको पनि कुराकानी गर्छु, के छ राजस्व शाखाको काम कसरी भइरहेछ, जस्तो राजस्व सङ्कलन गर्ने कुराहरू हुन्छ होइन, कतिले बुझ्दैनन् कि राजस्व सङ्कलन के हो कसरी गरिन्छ भने नागरिकहरूले बुझ्नुहुन्न कतिले, खासमा कसरी यो शाखाले काम गर्छ, अब जस्तो स्थानीय स्तरले स्थानीय सरकारले आफ्नो आन्तरिक राजस्व सङ्कलन भन्छ नि, यो भनेको के हो जस्तो नागरिकले बुझ्नुहुन्न कतिले।
1: अब यो चाहिँ राज्यले केही सेवा दिए बापत र आफूले सेवा प्राप्त गरे बापत राज्यले अनिवार्य रूपमा बुझाउनु पर्ने नै कर होइन राजस्व भन्ने, यसमा चाहिँ आफ्नो फाइदाको लागि निजी स्वार्थ हेरिँदैन होइन, यो चाहिँ अनिवार्य नै हो, नागरिकले चाहिँ राज्यले बुझाउनु भने अनिवार्य दायित्व अन्त गर्ने कर हो। यसबाट चाहिँ अब नागरिकले अब नागरिकको सुहाउँदो कर कर प्रणाली लागू गरियो भने त्यो चाहिँ पराकारी हुन्छ होइन, नत्र भने अब एउटा नागरिकको चाहिँ उसलाई एउटा भावनालाई चाहिँ नबुझेर होइन आफ्नो मन खुसी तरिकाले चाहिँ कर्म दायराहरू बढाइयो दर बढाइयो भने चाहिँ हाम्रो नागरिकबाट चाहिँ सर्वनाश चाहिँ बढी देखिने सम्भावना हुन्छ। र हामीले चाहिँ यो स्थानीय राजस्व परामर्श समिति पनि छ हामी कहाँ उपाध्यक्षको संयोजकतामा स्थानीय राजस्व परामर्श समितिको बैठक बसेर हामीले चाहिँ यो करको दर र दायरा सम्बन्ध अध्ययन गर्ने र यसलाई चाहिँ सकेसम्म चाहिँ वैज्ञानिक बनाउने भन्ने विषयमा चाहिँ हामीले गत सावन धेरै होमवर्क गऱ्यौँ र यसपालि पनि अस्ति मात्रै पनि हाम्रो राजस्व परामर्श समितिको बैठक बस्यो दर र दायराको सम्बन्धमा। र अहिले पनि फेरि अझै यो अब आउने गाउँसभा अधिवेशनभन्दा अगाडि पनि हामी बस्दैछौँ र हाम्रो यसमा चाहिँ विरेत तयारी गरेर
0: जस्तो हरेक आर्थिक वर्षमा हेरफेर हुन्छ यो
1: हेरफेर हुन्छ जस्तै जनताले चाहिँ जनताबाट बढी गुनासो आएको करको दर चाहिँ बढी हो भन्ने विषयमा चाहिँ हामी त्यसको चाहिँ कम गर्न सकिन्छ कि भन्ने विषयमा पनि हेर्छौँ। र पहिला पहिला चाहिँ के हुन्थ्यो भनिसकेपछि करको दर चाहिँ हरेक ठाउँमा एउटै होइन जस्तै हाम्रो सातवटा वडा छ सुनसरी गाउँ भनेको सातवटा वडाको पनि त जग्गाहरूको भ्याल्युएसन त फरक फरक हुन्छ होइन जस्तो कुबलमा यो गाउँ पऱ्यो केन्द्रको जग्गा अनि तपाईँको भित्री गाउँको जग्गाहरू अनि सियालको घुसजङ्गको जग्गाहरूको मूल्य त फरक फरक हुन्छ सम्पत्तिको मूल्य पनि त्यो हिसाबको हुन्छ। त्यस कारणले त पहिला एउटै थियो गच्छा चालुदेखि हामीले के गर्यो भनिसकेपछि त्यसरी अख गरेर गरेर त्यो अनुसारको मूल्यको आधारमा गर्दै गर्दाखेरि र व्यवसायले पनि उनीहरूको पुँजीको आधारमा त्यो गर्ने हरेक सिपाही छन् त्यही अनुसारले गर्दै गर्दाखेरि कस्टमर भने चाहिँ थोरै आयस्रोत छ होइन उसको जग्गा र सम्पत्तिको मूल्य थोरै छ भने थोरै गर्दै छ जसको बढी छ उसले चाहिँ अलिकति बढी तिर्छ। त्यही हिसाबले चाहिँ हामी वैज्ञानिक बनाउन कोसिस गरेका छौँ र धेरै यसो करदाताहरूबाट पनि यो हामीले कर सङ्कलन गर्दै गर्दाखेरि उहाँबाट चाहिँ एकदमै राम्रो खालको ल यो चाहिँ राम्रो भएछ भन्ने खालको चाहिँ फिडब्याक आइरहेको छ। र हामीले फेरि कर सङ्कलन पनि सकेसम्म मागवतको कर चाहिँ वडाले चाहिँ आफै टोलहरूमा गएर मस्तिष्कबाट उठाइरहेको छ केही वडाहरूले होइन टोटलमा गएर उठाइरहेको छ अनलाइन सिस्टमबाटै र हामीले फेरि व्यवसाय करलाई साउन भदौ र तिन महिनाभित्र नआउनेहरूलाई चाहिँ फेरि बजार अनुगमन सँगसँगै राजस्व पनि सम्बन्धी वडाहरूमै गएर बजार अनुगमन पनि गर्ने अनि त्यही स्थानमा फेरि हामी दर्ता पनि गरिदिनु दर्ता नभएकाहरूको र नवीकरण पनि गर्ने काम पनि भइरहेकोले गर्दाखेरि उहाँहरूले चाहिँ त्यो सहज पनि भएको छ र उहाँहरूले चाहिँ करको विषयमा चाहिँ यो बढी भयो भन्नुहुन्न यो चाहिँ ठिक भयो। पहिला चाहिँ मैले थोरैको सामान गर्थेँ मैले पनि पच्चिस सय रुपियाँ तिर्थेँ उसले चाहिँ धेरै गर्छ त्यसले पनि त्यही तिर्थ्यो अहिले चाहिँ मैले 375 रुपियाँ तिर्छु उसले चाहिँ 700 माथि तिर्छ भन्ने खालको कुरा छ नि त। त्यस कारणले गर्दा यसलाई चाहिँ हामीले अलि व्यवस्थित गरेका छौँ राजस्वलाई पनि सङ्कलन गर्ने कुरामा
0: यो जस्तो राजस्व सङ्कलनको टार्जेट पोइन्टमा पुगेर सकिएन लक्ष्य यति प्राप्ति यति भन्ने कुराहरू हुन्छ नि लक्ष्य मानिले 1 करोड होला प्राप्ति 80 लाख 90 लाख भन्ने चाहिँ त्यो टार्जेट नपुग्न सक्ने कारण जस्तो नागरिकले बुझ्दैनन् कि 1 करोड उठाउँछु भन्ने तर किन उठेन कहिले काहीँ लक्ष्यभन्दा माथि पुगियो पनि भन्ने हुन्छ तर अधिकांश सङ्घ प्रदेश स्थानीयको हेर्दाखेरि लक्ष्य पुरा गर्न सकेन पुग्न सकेन भन्ने हुन्छ खासमा किन यस्तो हुन्छ
1: त्यो तपाईँको आफ्नो मेन कुरा त सरकारले चाहिँ आफ्नो करदाता कति छन् भन्ने खालको अभिलेख लिनु पऱ्यो मेन कुरा त्यही अभिलेखको कमजोरी भयो भने पनि समस्या आइदिने हो अनि यसो स्थान तहहरूमा के छ भने चाहिँ अभिलेख करदाता कति छ भन्ने पनि थाहा छैन कर कति कहाँबाट कति बढी आउँछ भन्ने पनि थाहा छैन
0: अनुमानको
1: आधारमा बनाइदिने अनि अनुमानको आधारमा बनाइसकेपछि अनुमान एकातिर हुन्छ वास्तविक कर सङ्कलन चाहिँ एकातिर हुन्छ त्यो हिसाबले चाहिँ त्यो दुइटाको चाहिँ अनुमानित र वास्तविकको विषयमा चाहिँ एउटा ग्याप देखेको कारण त्यो पनि हो। र मेन कुरा अर्को कुरा फेरि करदाताहरूले कति सहज दिएको छ सरकारले भन्ने कुरा कर तिर्नको लागि चाहिँ कर प्रणाली कति सहज गरिएको छ भन्ने विषयमा पनि फरक पर्छ होइन जति सहज तरिकाले चाहिँ कर लिन सक्यो त्यति चाहिँ करदाताहरूले चाहिँ बुझाउन सक्छन् जति झन्झटिलो हो उति उनीहरू पनि अप्ठ्यारो मान्छन् भन्ने कुरा आफूले के गरेको छ भन्ने कुरा अर्को कुरा चाहिँ कर सचेतना पनि हो करदाताहरूलाई चाहिँ कर तिर्नुपर्छ भन्ने खालको जबसम्म ज्ञान हुन्न नि तबसम्म कर तिर्न सक्दैन कर तिर्न चाहिँ एउटा आफै उत्प्रेरित हुँदैन त्यसबाट पनि फेरि कर तिर्न भने पनि हाम्रो एउटा आन्तरिक राजस्व कम्पनीको यिनै नै समस्याहरू गर्दा पनि हाम्रो अनुमानिक कर र वास्तविक करको बिचमा चाहिँ ज्ञान देखिरहने प्रवृत्ति चाहिँ देखिरहेको छ।
0: कतिको फरक पर्छ सुनसरी गाउँपालिकामा
1: हाम्रो चाहिँ त्यस्तो छैन पहिला फरक अलिअलि हुन्थ्यो होला हामीसँग सिकाइ पनि त्यस्तै थियो होइन अहिले चाहिँ हाम्रो लगभग हाम्रो अनुमानित चाहिँ मिट गरिरहेको छ गत साल चाहिँ हाम्रो 50 लाख गरेकोमा 70 लाख जति झन्नै 20 लाख एक्स्ट्रा बढी उठाएको थियो होइन त्यसमा
0: के ग्यापिङ भएर बढी आयो जस्तो
1: त्यसमा चाहिँ हाम्रो यस्तो हो हामी चाहिँ प्रत्येक वडाहरूमा गएर व्यवसाय दर्ताले सर्च गराइयो होइन उहीँ व्यवसाय उहाँहरूकै पसलमा गएर उहाँहरूलाई नजिक उहीँ कागजपत्र लिएर व्यवसाय पनि त्यही अन द स्पट ठाउँमै गएर दर्ता गरिदियो सहजता भयो होइन कति पाँच छ वर्षसम्म चाहिँ दर्तामा बिक्री नगरेका रहेछ त्यसलाई चाहिँ एउटा कलेक्सन गरिदिएको यो होइन त्यो हिसाबले नै हाम्रो व्यवसायहरू बढी रकम उठाएकोले गर्दा चाहिँ बढी गयो
0: यो आर्थिक वर्षको अहिलेसम्म के छ अवस्था हेर्दाखेरि मेरो अहिले कतिको थियो यो 82-83 हाम्रो टार्गेट पोइन्ट
1: 82-83 चाहिँ हाम्रो 55 लाख रुपियाँ थियो त्यसमध्ये चाहिँ हालसम्म को अवस्था हेर्दाखेरि तपाईँको 40-45 लाख जति उठिया छ बाँकी चाहिँ अझै केही वडाहरूको चाहिँ मार्फतको चाहिँ उठाउने क्रममा छ र अरू पनि सिफारिसहरू यता गर्दाखेरि लगभग उसमा चाहिँ पुगिन्छ भन्ने चाहिँ हो हाम्रो टार्गेट जति छ त्यतिमा
0: 70% त पुगिन्न होला होइन
1: तर 70% पुग्न सकेला किन चाहिँ केही वडाहरूको अझै पनि भूमिकाहरू उठ्न बाँकी नै छ त्यो हिसाबले पनि अब उठ्छ भन्ने नि
0: नागरिकहरू अब लाई अब के छ के अब को घर दैलोमा जस्तो ओडामै पुगे भन्नुभयो होइन त्यो गर्दाखेरि नागरिकहरूलाई केही सहुलियत हुने त एउटा कुरा रह्यो नि होइन उहाँहरूको प्रतिक्रिया के छ के पाउनु भएको छ सजिलो भएको अथवा उहाँहरूले
1: एकदम त्यो चाहिँ हामीले खास साम भदौ असी महिना 3 महिनाभित्र चाहिँ व्यवसाय दर्ताहरू पनि छुटेका र नवीकरण पनि गर्नुहोस् भन्ने चाहिँ हामी सूचना जारी गर्छौँ धेरै जसो करदाताहरू चाहिँ आएर गर्नुहुन्छ होइन उहाँले यही आएर यति आएर गर्नुपर्छ यदि इन्केस छुटेको एउटा त्यो खालको गर्नुपर्छ टाइमभित्र भन्ने खालको पनि उहाँहरूमा चाहिँ त्यो खालको ज्ञान अभिवृद्धि भइसकेको छ र केही चाहिँ छुटपुट भएको खण्डमा पनि हामीले चाहिँ उहीँ उतै गएर नवीकरण गर्ने गर्दाखेरि अनि यो चाहिँ यो पनि सजिलो यो भन्ने हुन्छ तर कस्तो हुन्छ भनिसकेपछि त्यहाँ जाने गर्दाखेरि आफ्नो एउटा नैतिकताका कुरा पनि जोडिन्छ होइन गाउँपालिका आएर त्यही गर्दै गर्दाखेरि त्यो हो नि त राम्रो मानिन्छ नि त उहाँहरूले पनि व्यवसायहरूले पनि मेरै पसल आएर गरिदिनु भयो अरू चाहिँ उतै गाउँपालिका आएर गरिदिन्छ 6 महिना 80 दिनभित्र भन्ने हुन्छ त्यही भएर उहाँहरूले पहिले नै गरिसक्नुहुन्छ अर्को कुरा के संस्था गराइदिएको छ भने चाहिँ हामी त्यहाँले चाहिँ वडा कार्यसम्म व्यवसाय दर्ता अथवा नवीकरणको कागजातको कुरा भयो भने वडाकै मार्फतबाट एकमुष्ट ल्याएर पनि गरेर चाहिँ पठाइदिने होइन त्यो हिसाबले उहाँहरू चाहिँ सम्बन्धित करदाताहरू चाहिँ गाउँपालिकै आउनुपर्छ भन्ने पनि छैन त्यसको लागि चाहिँ वडाको व्यवस्था गर्ने भन्ने पनि हामीले गरिरहेका छौँ संस्था चाहिँ देखिहाल्छ
0: जस्तो कर भन्ने कुरा बाध्यताले भन्दा रहरले होइन जस दिनै पर्ने बुझाउनै पर्ने आफ्नो दायित्व पनि हो नि त अब जस्तो व्यवसाय गरे चाहिँ व्यवसाय कर गर्ने कर तिर्नुपर्ने हरेक हिसाबले एउटा कुरा के छ भने कतिपय बुझै अलिकति बाध्यताले दिइरहेछन् कि भन्ने कुरा कर बाध्यताले होइन रहरले हो भन्ने हिसाबले दिनै पर्ने अनिवार्य हो भनेर त्यस्तो बनाउनको लागि अलि धेरै कर दिने इमान्दारितापूर्वक कर कहिलेकाहीँ त करछलीका कुराहरू पनि आउँछ नि व्यवसाय अलिक ठुलो गर्ने अलिक थोरै देखाएर त्यसरी कर दिने जसले वास्तविक कर बुझाइरहेछ अलि धेरै दिइरहेछ त्यस्तोलाई पालिका लेभलबाट सम्मान गर्ने पुरस्कृत गर्ने त्यस्तो कार्यक्रमहरू बनाउन सकियो भने पनि अझ थप्पर अगाडि हुन्थ्यो भन्ने लाग्छ के त्यस्तो कार्यक्रम गराइसक्नुभएको छ
1: त्यो ठ्याक्कै पुरस्कृत गर्ने त्यो आधार तपाईँले भने जस्तै बढी कर तिर्नेलाई हो हाम्रो फेरि लगभग यो 5 लाखसम्मको चाहिँ गाउँपालिकाको दर्ता गर्ने होइन 5 लाखभन्दा बढीको चाहिँ घरेलु दर्ता गर्ने भन्नेछ अनि त्यस कारणले गर्दा हाम्रो लगभग 5 लाखभित्रको करदाताहरू लगभग सबैले बुझाउनुहुन्छ होइन
0: सबैको उस्तै
1: छ त्यस कारणले गर्दा मैले तपाईँले भने जस्तै त्यो गरौँ कि भन्ने सोचे पनि हाम्रो टिमले पछि चाहिँ छान्ने कसरी आधार के लिँदैमा होइन पुरस्कृत गर्ने त्यो पुरस्कृत गर्दै प्रोत्साहन गर्दै गर्दाखेरि चाहिँ उहाँहरूलाई आधार चाहिँ के लिने भन्ने विषय चाहिँ अलिकति त्यति वैज्ञानिक त्यति वस्तुगत नभएको हिसाबले त्यसलाई चाहिँ गर्न सकिन्न र करदाता शिक्षाहरूलाई चाहिँ हामीले जोड दिएर राखेका छौँ गत साल पनि हामीले यो टोल विकास समितिका पदाधिकारीहरू त्यसपछि सँगै वनका पदाधिकारीहरू र अन्य सरकारले राखेर चाहिँ करदाता शिक्षा सम्बन्धी कार्यक्रम राखेका थियौँ त्यो अर्को कुरा चाहिँ मेन कुरा त करदाताहरूलाई अथवा सेवाग्राहरूलाई चाहिँ सेवा परा राम्रो गर्न सक्यो भने कर चाहिँ सजिलो तरिका दिन्छौँ भन्ने नै हो हामी जति तरिकाले हामीले सेवाग्राही मैत्री भएर काम गर्न सक्यो त्यति नै कर आउँछ र सेवाग्राहीभन्दा हामी विपरीत गइयो भने चाहिँ सेवाग्राही चाहिँ कर तिर्न चाहिँ बाध्य हुँदैनन् भन्ने हिसाबले लाग्यो भने त्यो चाहिँ पराखेरि हुन्छ जस्तो लाग्छ मलाई
0: अन्तमा के छ मैले सोध्न छुट्या पनि हामीले भन्ने पर्ने छोटोमा
1: धन्यवाद अब छैन ठिकै छ अब विपद शाखा र मैले दासो शाखा हेर्छु त्योभन्दा अन्य शाखाहरूको पनि परेखा प्रशासनिक कामहरू पनि भोलि कुरा भइहाल्यो र विशेष गरिकन यो विपद शाखा र राजस्व शाखाको भन्ने अवसर दिनु यहाँले धन्यवाद दिन चाहन्छु। र अब अघि पनि
0: यसमा जोडेँ मैले दुईटै शाखा हेर्दाखेरि र थप प्रशासनिक अरू काम पनि हेर्दाखेरि एउटैले धेरै काम गर्दाखेरि कहिले कहीँ बोझ हुनु कर्मचारी अभावकै कारणले
1: अहिले तपाईँको पहिला चाहिँ सबै कामहरू हस्तलिखित हुन्थ्यो होइन म्यानुअल बेस नै हुन्थ्यो गाह्रो हुन्थ्यो अहिले चाहिँ धेरै कुराहरू चाहिँ सफ्टवेयरबाट सिस्टमबाट भएकोले गर्दा त्यस्तो गाह्रो चाहिँ हुँदैन सिस्टमबाटै गर्ने हो तर अलिकति अब कार्यबोझ हुँदै गर्दा कार्यसम्बन्धमा चाहिँ अलिकति कम हुन्छ कि भन्ने चाहिँ हुन्छ थप बढिहाल्छ किनकि थप जस्तै राजस्व विभागले हेर्दै गर्दा राजस्वले हेर्दा राजस्व क्षेत्रमा थप अनुसन्धान गर्नुको लागि होइन क्षमता वृद्धिका कुराहरू
0: छुट्टै पाटो भयो विपद छुट्टै पाटो भयो
1: त्यस कारण सबै एकमुष्ट हल्दै गर्दाखेरि आफ्नो कार्यसम्बन्धमा फरकता पर्ने भइहाल्यो तर सिस्टम धेरै जसो कामहरू सिस्टमबारी गर्दै गर्दाखेरि त्यति धेरै अप्ठ्यारो पनि छैन गरिन्छ।
0: फर्स्टमा तपाईँलाई समय र सम्वादको लागि अहिले विशेष धन्यवाद।
2: अहिले तपाईँले सुन्नुभयो सुनसहरी गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख नवराज रोकासँग हाम्रा सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी। उक्त कुराकानी सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रमको हाम्रो सामग्री हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि सुनसहरी गाउँपालिकाको कार्यालयमा र तपाईँले अहिले सुनिरहनु भएको रेडियो सुझाव पठाउन सक्नुहुन्छ। हवस् त यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मीहरूलाई धन्यवाद। अर्को श्रृङ्खलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पनि बिदा हुन्छु। रेडियो सुन्दै रहनुहोस्। नमस्कार।

0: विरोध गरेनन्। विपक्षी दलका सांसदहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आएका छन्। उनीहरूले संसदमा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था पनि सम्झाउने गरेका छन्। विपक्षी दलको विरोध आज नाराबाजीमा परिणत भएन। कार्यसूची प्रभावित भएर बैठक पनि स्थगित गर्नु परेन। तर सांसदका प्रश्नको जवाब दिन रोस्टममा पुगेका मन्त्रीहरूले अस्वाभाविक अभिव्यक्ति र हरकत देखाएका छन्। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
1: गृहमन्त्री सुदन गुरुङले बोल्दा बोल्दै पानी तिर्खा लागेपछि आफूलाई पानी बाँड्ने भन्ने गरेको भन्दै हाँसेर अपरिपक्व र बच्चापन देखाउनु भएको थियो। जेन्जी आन्दोलनको बेला गुरुङ आन्दोलनकारीलाई महानगरको गाडीमा पानीको बोतल बाँड्दै हिँडेको भिडियो भाइरल भएको थियो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू सांसद मन्त्री हुने मान्छे नै नभएको बताउनु भएको थियो। आफू अमेरिकाबाट 2-4 वर्षका लागि घुम्न नेपाल फर्किएको भए पनि देशसँग पिरती बसेपछि नफर्किएको र मन्त्री बनेको बताउनु भयो। एउटा पुरानो गीतको स्मरण गर्दै उहाँले सांसदको प्रश्नको जवाब दिने होइन आफ्ना अनुभव सुनाउनु भयो।
2: नयाँ युवा साथीहरूलाई चाहिँ यो गीत चाहिँ सुन्नु भएको छैन होला, पुरानो साथीहरूले सुन्नुहुन्थ्यो, सुनिन्थ्यो। म पनि एउटा के गीत छ भने, म त यस्तो होइन दाई पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिला पहिलातिरको समयमा चाहिँ गाइन्थ्यो यो गीत खुब। अब यहाँ कुरा के छ भन्दाखेरि, म पनि त्यस्तो सांसद हुने मन्त्री हुने मान्छे त होइन, तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको।
1: सांसद हुँदा बोल्ने समय नपुगेको गुनासो गर्नुभएका पुनले अहिले मन्त्री बनेपछि सांसदका माग पुरा हुन 15 वर्ष लाग्ने बताउनु भयो।
2: अहिलेको सरकार जुन जोस जाँगरका साथ अगाडि बढिरहेको छ, यो जोस जाँगरका साथ अगाडि बढ्ने हो भने अर्थतन्त्र ल यतिसम्म भयो है भन्ने कुरा ढुक्क साथ भन्नलाई 15 वर्ष लाग्छ। अनि माननीय ज्यूहरूको विभिन्न मागहरू राख्नु भएको छ, त्यो मागहरू चाहिँ धेरै मागहरू त्यही 15 वर्ष पछि पुरा हुँदै जान्छ। सबै माग चाहिँ पुरा हुँदैन, मेरो माग पनि पुरा भएन के, धेरै मागहरू त्यही हो कुरो। यो कुनै भाषण गरेको होइन, अर्थ दिएको होइन, वास्तविक कुरा मैले चाहिँ तपाईँहरूलाई राखेको हो।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पनि आफूहरूले बजेट नै नबुझ्ने गरी बनाएको प्रतिक्रिया दिनुभएको छ। आफूले सम्हालेको मन्त्रालय बारे सबैभन्दा धेरै प्रश्न उठेको बताउँदै उहाँले 25-30 पेजको प्रश्न आएको सुनाउनु भयो।
3: सबैभन्दा बढी सायद गुनासो मेरै मन्त्रालयमा आएको थियो, आउन स्वाभाविक पनि हो, किनभने हामीले बजेटै त्यस्तै गरी बनाएको थियौँ अलिकति नबुझ्ने गरी। म त्यो सबै कुराहरू अस्ति जति पनि प्रश्न उठेको छ, प्रश्न नै लगभग 25-30 पेजको रहेछ, सबै प्रश्नको जवाफ दिने प्रयास गर्नेछु, दिनेछु।
1: नेकपा एमालेका मुख्य सचेतक ऐन बहादुर महरले मन्त्रीको खुट्टा भाँच्ने अभिव्यक्ति कानुन बमोजिम हो भनेर सोधेपछि मन्त्री लम्सालले यस्तो जवाफ दिनुभएको थियो।
3: अब त्यो उहाँहरूलाई चाहिँ बढी भन्दा बढी दबाब दिएर भए पनि काम गराउन खोजेको, त्यति उद्देश्य त्यही हो। उद्देश्य भनेको चाहिँ कसैलाई गाली गर्नु मनै छैन नि, काम गर्दै सुरु सुरु खुरुखुरु काम गरिदिनु भयो भने त हामी चुपचाप लाएर बस्छौँ भने खुसी हुन्छ। त्यो आशा यति हो, त्यसरी हो, हामीलाई उहाँहरूलाई बचाउनको लागि नै त्यस्तो गरे हो।
1: आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकायका प्रमुखलाई बोलाएर धम्क्याउने काम भएको भन्दै विरोध गर्नुभएको थियो। यी पासपोर्ट छपाईको ठेक्का सम्बन्धी प्रकरणमा राजधानी विभागका प्रमुख लगायतलाई पक्राउ गर्न अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर धम्क्याएको आरोप छ।
4: संवैधानिक निकायका प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, नत्र भए प्रधानमन्त्री कार्यालयको कोठा भित्रै निज पदाधिकारीहरूलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। उहाँले सामाजिक सञ्जालमा लाइभ गर्नुभएको विषयवस्तु यदि साँचो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू अथवा त्यो विषय के हो यसको सत्य तथ्य छानबिन गर्नका लागि संसदीय छानबिन आयोगको समितिको गठन गर्नु पर्दछ।
1: त्यसअघि एमालेका महरले सरकारका मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाउनु भएको थियो।
5: भर्खरै माननीय सदस्य रमेश मल्लले बोलिरहेको बेलामा सभामुख ज्यू र उहाँको बीचबाट 2 मन्त्रीज्यूहरू हिँड्नु भएको छ, उहाँ बोलिरहेको देख्नु भएको छ, मन्त्रीज्यूहरू सरासर हिँडिरहनु भएको छ। यो नियम 20 खण्ड 6 बमोजिम गर्न नहुने काम गर्नुभएको छ। यसको म घोर आपत्ति, घोर निन्दा र घोर चाहिने यसप्रति दुःख व्यक्त गर्न चाहन्छु र सहसम्मान्य सभामुख ज्यूबाट यस सम्बन्धी रुलिङ होस् भन्ने गरिदिने म आग्रह गर्न चाहन्छु।
1: अन्त्यमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यो बजेटलाई 5 वर्षको पहिलो किस्ताको रूपमा स्वीकार गर्न आग्रह गर्नुभएको छ।
6: मैले धेरै ठाउँमा भन्ने गरेको छु, यो पहिलो वर्ष थिति बसाउने जग बसाउने बजेट हो, दोस्रो तेस्रो वर्षमा एक्सेलरेट गर्ने बजेट हो रिफर्मको गतिलाई, र चौथो र पाँचौं वर्षमा हामीले लाभांश बाँड्ने खालको बजेट आउनुपर्छ। यो पञ्चवर्षीय रोडम्यापका साथ हामीले यो पहिलो वर्षको बजेट लिएर आएका हौँ। त्यसैले यो 5 वटा बजेटको पहिलो किस्ता मात्र भनेर बुझिदिनु भयो भने यो लार्जर पिक्चर चाहिँ स्पष्ट हुन्छ जस्तो मलाई लाग्दछ।
1: विपक्षी दलका सांसदहरूको विरोध, नारा र नियमापत्तिसँगै मन्त्रीहरूले जवाफ दिएपछि विनियोजन विधेयक आजै पारित गरिएको छ।
7: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले विनियोजन विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
1: अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ।
8: प्रतिनिधि सभाको अर्को बैठक अब भोलि बिहान 11 बजे बस्ने भएको छ। मन्त्रालय गत बजेटमाथिको छलफलमा उठेका प्रश्नको गृहमन्त्री सुधन गुरुङले ठोस जवाब दिने प्रयास गर्नुभएको छ। प्रतिनिधि सभामा आज गृहमन्त्री गुरुङले पछिल्ला वर्षहरूमा बढ्दै गएको लागू औषधको दिवस मनाएर नभई प्रयोग अन्त्य गर्ने घोषणा गर्नुभएको छ। युवाहरूलाई प्राविधिक शिक्षा, खेलकुद र वैकल्पिक क्रियाकलापमा व्यस्त राख्ने नीति सहित सरकारले नयाँ नियमावली बनाउन लागेको जानकारी पनि दिनुभयो।
9: अबबाट दिवस मनाउनुको साटो लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान नै सञ्चालनको नीति लिएको सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु। हामीले 3 पिलर स्ट्राटेजी लिई रोकथाम, उपचार र कारवाहीका काम गरी लागू औषधको प्रभावकारी नियन्त्रण गर्ने, सीमा नाकामा लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न समन विशेष अपरेसन हुनेछ, लागू औषध नियन्त्रण कार्यका लागि नयाँ नियमावली मस्यौदा गरी मन्त्री परिषदमा पेश गरिनेछ।
8: उहाँका अनुसार सीमा सुरक्षा र गस्तीका लागि मोडर्न पुलिस द पेट्रोलिङ ड्रोन र हेभी लिफ्टिङ ड्रोन जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ। बढ्दो साइबर अपराध र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीको अनुसन्धान क्षमता विस्तार गर्न 10 करोड लगानीमा एआई र एडभान्स एनालिटिक्स क्यापेबिलिटी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गरिने मन्त्री गुरुङले बताउनुभयो। साथै नागरिकका गुनासो 24 घण्टा सुन्न, हेलो गृह कल सेन्टर र मुद्दाको प्रगतिबारे जानकारी दिन प्रहरीले केस ट्र्याकिङ सिस्टम कार्यान्वयनमा ल्याएको उहाँले सदनलाई जानकारी दिनुभयो। उहाँले कार्यान्वयनमा कारागारमा कैदीबन्दीले दुःख पाउने अवस्था पनि अर्को वर्षदेखि नहुने बताउनुभयो।
9: आगामी वर्षको बजेट कार्यान्वयन पश्चात धेरै जिल्लाहरूमा नयाँ कारागार भवन निर्माण गर्ने कार्यक्रम रहेको हुँदा कैदीबन्दीहरूको कारागारको क्षमता भन्दा माथि चाप क्रमशः कम हुँदै जानेछ। हाल करिब 19,000 जना राख्ने भवन क्षमता भएकोमा करिब 26,800 जना कैदी बन्दीको चाप रहेको सदनमा जानकारी गराउन चाहन्छु। आगामी वर्ष कारागार निर्माणमा युनिफर्मिटी कायम गरी हरेक प्रदेशमा 1-1 वटा ठुला कारागार निर्माण गर्नेमा 7,000 जना रहन सक्ने र प्रदेशभित्रका अन्य कारागारलाई थुनुवा केन्द्रको रूपमा विकास गर्ने योजना रहेको छ। यसबाट हालको क्षमता भन्दा बढी कैदी बन्दी राख्नुपर्ने अवस्था अन्त्य

0: हुनेछ।
1: सुरक्षा निकायको पूर्वाधार सुधारका लागि आगामी वर्ष दुवै प्रहरी संगठनका 79 भवन निर्माण गर्न बजेट विनियोजन गरिएको छ। तर निर्मला पन्त हत्या प्रकरणमा भने उहाँले ठोस जवाब दिन सक्नु भएन। यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पार्नुभयो।
0: हाम्रो छोरी चेलीलाई यस्तो निर्मम रूपमा हत्या गरेर जुन तरिकाले त्यसलाई त्यो इस्युलाई को कोले राजनीतिकरण गर्यो र त्यसमा चाहिँ एउटा सानो बालिकाको लासमा चाहिँ जसरी राजनीति गर्यो त्यसलाई अन्त्य गर्नु पनि हामीले सम्बन्धित मान्छेहरू व्यक्तिहरू पहिचान गरी कारवाहीको लागि हामीले सूक्ष्म अनुसन्धान गरेर अगाडि बढाइरहेको अवस्था छ। हामीले नभनीकरण गर्दाखेरि राम्रो होला।
1: विपद व्यवस्थापनलाई प्रत्येक कार्यबाट पूर्व तयारी केन्द्रित बनाइएको जानकारी दिँदै मन्त्री गुरुङले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि सबै सरकारवाला निकायलाई उच्च सतर्कतामा राखिएको पनि बताउनुभयो। भूकम्प प्रभावित आवास पुनर्निर्माणका लागि 5 अर्ब रुपियाँ स्वीकृत भइसकेको र चट्याङको जोखिम रहेका क्षेत्रहरूमा न्यूनीकरणका लागि 3 करोड रुपियाँ विनियोजन गरिएको छ। सीमा सुरक्षा र वन डडेलको वास्तविक समय अनुगमन गर्न सेटेलाइट प्रविधिको प्रयोग गरिने मन्त्री गुरुङको भनाइ छ।
2: नेपाल परिवेशमा पूर्व सभामुख महरा अब सक्रिय राजनीतिमा नरहने, रासोपाले विद्युतीय भोटिङबाट नेतृत्व छान्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: आरटिजिएस व्यवस्था बारे जानकारी। रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस एक रकम स्थानान्तरण प्रणाली हो। यस प्रणाली मार्फत एक ब्याङ्कबाट अर्को ब्याङ्कमा रकम तत्कालै र प्रत्येक कारोबारलाई छुट्टा छुट्टै कुनै पनि कारोबारलाई एकै ठाउँमा जोड्ने वा हिसाब मिलाउने प्रक्रिया नगरी स्थानान्तरण गरिन्छ। आरटिजिएस प्रणालीबाट ₹2,00,000 वा सोभन्दा बढी जति पनि रकम भुक्तानी गर्न सकिन्छ। आरटिजिएस मार्फत कारोबार गर्न आफ्नो खाता रहेको ब्याङ्क वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम भुक्तानी सम्बन्धी आदेश सहित आवश्यक विवरण बुझाउनु पर्छ। त्यसरी भएको भुक्तानी आदेश बैंक तथा वित्तीय संस्थाले आरटिजिएस प्रणालीमा प्रविष्ट गरेपछि कारोबार तुरन्त सम्पन्न हुन्छ। यस प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका कुनै पनि शाखाबाट आरटिजिएस कारोबार गर्न सकिन्छ। ठूलो रकमको कारोबार अन्य भुक्तानी प्रणाली जस्तै ECC वा IPS मार्फत गर्दा रकम सम्बन्धित ग्राहकको खातामा जम्मा हुन केही समय लाग्न सक्छ, तर आरटिजिएस मार्फत गरिएको कारोबारको रकम भने तत्काल सम्बन्धित ग्राहकको खातामा जम्मा हुन्छ। ठूलो रकमको भुक्तानीका लागि आरटिजिएस रोजौं। तत्काल भुक्तानी, सुरक्षित कारोबार। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: गुणस्तरीय प्लम्बिङको परिवर्तन नाम मार्बल।
5: मार्बलका CPVC प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लिड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन दर्को।
6: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारले निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा समिति सभापति कृष्ण प्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैची, सुपारी, बेसार, अदुवा, कफी लगायत अन्य नगदी बालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारले आग्रह गर्नुभयो। सभापति पौडेलले नगदी बाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्नुभएको छ। विगत 4 दिन यता इलाम लगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफ्नो उद्योग बन्द गरेका छन्।
2: मुलुकका विभिन्न जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढ्न थालेको छ। पहाड़देखि तराईका जिल्लासम्म ग्यासका लागि घण्टौं लाइन बस्नु परेको विक्रेता र उपभोक्ताले गुनासो गरेका हुन्। पहाड़ी जिल्ला सल्यान, सुर्खेत, गुल्मीदेखि तराईका जनकपुर र सर्लाहीसम्म ग्यास नपाएपछि उपभोक्ताले शास्ति खेपिरहेको गुनासो छ। तर नेपाल आयल निगमले ग्यास अभाव नभएको दावी गर्छ। उपत्यका बाहिरका केही जिल्लाहरूमा ग्यास अभाव भए पनि अभाव नभई समयमा ढुवानी नभएका कारण समस्या देखिएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताउनुभयो। अहिले उक्त समस्या समाधान भइसकेको उहाँको दाबी छ।
7: ग्यास अभाव भएको होइन कि समयमा त्यहाँ ढुवानी नभएको कारणले चाहिँ समस्या देखिएको थियो, त्यो समस्या चाहिँ समाधान भइसकेको छ। सुर्खेतको कुरा थियो, सुर्खेतमा चाहिँ नियमित ढुवानी भइसकेको छ। र समस्या के देखियो भने हामीले जुन जसरी यो एउटा हुइम चल्यो ग्यास अभाव जुन उपभोक्ताले पनि सब्सिडी गरेर राखे, त्यो नियमित आपूर्ति हुन थालिसकेपछि उहाँहरूले चाहिँ भरि सिलिन्डर आउँछ कि भनेर उहाँहरूले न विक्रेताले माग अनुसारको ग्यास मगाए, न चाहिँ उपभोक्ताले आफ्नो सिलिन्डर नसकेसम्म उहाँहरूले ग्यास बजारबाट खरिद गरिदिनु भएन। त्यो भएपछि एकैचोटि डिमान्ड हुँदाखेरि चाहिँ यो समस्या देखिएको हो। ग्यास आपूर्तिमा कुनै समस्या छ?
2: अमेरिका इजरायल र इरान बीचको तनावले इन्धन आपूर्तिमा पारेको जोखिम देखाउँदै आयल निगमले गत फागुन 29 गतेदेखि 7.1 किलो अर्थात् आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउन थालेको थियो। सुरुमा जम्मा 15 दिनका लागि भनेर लागू गरिएको प्रावधान 3 महिना बितिसक्दा पनि पुनरावलोकन हुन सकेको छैन। जुन अनुपातमा ग्यास आउनुपर्ने हो त्यही अनुसार आएपछि मात्रै निगमले योजना बनाएर उपभोक्तालाई भरि सिलिन्डर दिने निगमका प्रवक्ता ठाकुरको भनाइ छ।
7: स्विच अफ हर्मुज बन्द भइसके पश्चात चाहिँ इन्डियामा पनि त्यो समस्या देखिएको, उहाँहरूले पनि त्यो 14 केजी ग्यासमा पुर्याउन नसके पश्चात चाहिँ 5 केजीको सुरु गरेको अवस्था छ इन्डियामा पनि। र यो अहिले जुन यो वार्ता भएको भनिएको छ विभिन्न संचार माध्यमहरूमा, यो वार्ता चाहिँ सफल भएर अगाडि बढ्यो भने त हामी आपूर्ति नियमित रूपमा, अहिले पनि आपूर्ति नियमित नै छ, तर जुन अनुपातमा आउनुपर्ने जसरी हामीलाई दैनिक 100 बुलेट आउनु भने चाहिँ हामी पनि त्यही हिसाबले चाहिँ प्लानिङ गरेर 14.2 मा जान सक्छौँ। अहिले चाहिँ हामीलाई 80 बुलेट कहिले 90 बुलेट त्यो हिसाबले चाहिँ हामी त्यहाँ प्राप्त भइरहेको अवस्था छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउवाले समेत अनुसन्धानको दायरामा ल्याएको छ। आयोगको टोलीले बुढा नीलकण्ठ स्थित देउवा निवासको भग्नावशेषमा पुगेर बयानका लागि हाजिर हुन आउनु भनी म्याद तामेल गरेको हो। त्यहाँ देउवा परिवारका कोही सदस्य नभेटिएपछि आयोगको टोलीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरेर म्याद तामेल भएको जानकारी गराएको हो। म्याद तामेल प्रक्रियामा सम्बन्धित नगरपालिकाको उडाका जनप्रतिनिधिहरूको समेत अनिवार्य उपस्थित आवश्यक पर्छ। परराष्ट्र मन्त्री देउवाको हस्तक्षेपका कारण योग्यता नपुगेको र बढी रकम कबुल गरेको कम्पनीले ठेक्का पाएको आशंका सहित अख्तियारले अनुसन्धान अगाडि बढाइरहेको छ। यसैबीच पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि पूर्व मन्त्री आरजू राणा देउवाले आयोगलाई इमेल पठाउनु भएको छ। अख्तियार स्रोतका अनुसार आरजू राणा देउवाको नामबाट हिजो अख्तियारको इमेल आइडीमा मेल आएको हो। स्रोतका अनुसार मेलमा आफू अहिले उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने बेहोरा उल्लेख गरिएको छ।
2: पूर्व सभामुख समेत रहनुभएका नेकपाका नेता कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय गर्नुभएको छ। आज एक वक्तव्य सार्वजनिक गर्दै उहाँले आफू विगत करिब 45 वर्षदेखि विभिन्न चरणमा नेपाली कम्युनिस्ट आन्दोलन र पार्टी गतिविधिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै पछिल्ला केही वर्षमा भने नशा सम्बन्धी र मांस पेशीको समस्याबाट पीडित रहेकाले पार्टीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएकाले आजकै मितिदेखि सक्रिय राजनीतिबाट अलग हुने र साधारण सदस्यका रूपमा मात्र रहने जानकारी गराउनु भएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचन विद्युतीय भोटिङ मार्फत गर्ने भएको छ। आज बसेको सचिवालय बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको बताउनुभयो।
8: इलेक्ट्रोनिक भोटिङ मेसिनबाट इभीएमबाट चाहिँ महाधिवेशनको निर्वाचन तालिका सम्पन्न गर्ने गरी काम सुरु गरेका छौँ। यसको लागि आवश्यक कोटेसन र सम्झौताको कामहरू अहिले चलिराखेको छ र यो इभीएमबाट गर्दाखेरि चाहिँ हामीलाई 2 दिन जतिमा हुने यो निर्वाचन मतदान र मतगणनाको कार्य चाहिँ करिब 6-7 घन्टा जतिमा सकिने भन्ने रिपोर्ट प्राप्त छ।
1: सचिवालय बैठकले पार्टीको निर्वाचन आचार संहिता र अनुशासनभित्र रहेर गतिविधि सञ्चालन गर्न सदस्यहरूलाई निर्देशन समेत दिएको छ। हालको प्रस्ताव अनुसार पार्टीको केन्द्रीय समिति 151 सदस्य हुने र प्रदेश समितिका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो। बैठकमा सातै प्रदेशको अधिवेशनको पनि समीक्षा गरिएको छ। सात प्रदेश मध्ये मध्य प्रदेशको अधिवेशन पार्टीको केन्द्रीय निर्वाचन आयोगले हाललाई स्थगित गरेको छ भने बाँकी छ प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएका छन्। केही जिल्लामा हुन नसकेको अधिवेशन जिल्लाको अवस्था अध्ययन गरी थप निर्णय गर्ने उहाँले बताउनुभयो। उहाँले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय भएको जानकारी दिनुभयो।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको आगामी महाधिवेशन कार्यतालिका पारित गरेको छ। आज सम्पन्न बैठकले आगामी मङ्सिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिका स्वीकृत गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। यस वर्षको प्री मनसुनको वर्षाले इतिहास ब्रेक गरेको छ। 45 वर्ष यताकै सबैभन्दा धेरै वर्षा भएको छ। यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर पानी परेको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसुनको विश्लेषण गर्दै आएको छ। यसअघि प्री मनसुनको समयमा औसत भन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 331 मिलिमिटर परेको रेकर्ड गरिएकोमा यसपालि त्यसलाई समेत तोडेको छ।
1: काठमाडौँ महानगरले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुल 25.88 अर्ब रुपियाँको बजेट सार्वजनिक गर्नुभएको हो। आजै काठमाडौँ महानगरले शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 छात्रवृत्तिको पुनः आवेदन दिन सकिने सूचना पनि जारी गरेको छ।
2: नेपाल प्रज्ञा प्रतिष्ठान कमलाधिका एक कर्मचारी विरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा प्रतिष्ठानका कार्यालय सहयोगी राम कुमार बोहरा विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको हो। बोहरा विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको छ।
1: विज्ञापन बोर्डले सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन प्रकाशित नगर्न सूचना जारी गरेको छ। फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, टिकटक र युट्युब लगायतमा कानूनले निषेध गरेका आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको भ्रामक विज्ञापन प्रकाशन र प्रसारण नगर्न बोर्डले भनेको हो। कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसा सम्बन्धी पीडा कम गर्ने, शरीरको बोसो घटाउने, मृगौला सफा गर्ने, शरीरका विषाक्त पदार्थ घटाउने लगायतका दावी गरिएका औषधिजन्य पदार्थ र अन्य यस्तै प्रकृतिका सामग्रीको आधारहीन र भ्रामक विज्ञापन सामाजिक सञ्जालमा भरिएको भन्दै बोर्डले कानून विपरीतका विज्ञापन गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ।
2: कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई 50,000 रुपियाँ अनुदान दिएको छ। किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रति भैँसी 50,000 रुपियाँका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ। यसै गरी गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दै आएका किसानलाई पनि अनुदान दिएको छ।
1: झापाको बिर्तामोड नगरपालिकाले भने पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानले अमेरिका इरान सम्झौताको पालना नगरे अमेरिकाले पुनः कडा समुद्री नाकाबन्दी लागू गर्न सक्ने चेतावनी दिनुभएको छ। इरानले आफ्नो आणविक हतियार विकास सम्बन्धी महत्वाकांक्षा त्याग्ने प्रतिबद्धता पूरा नगरी अमेरिकी रक्षा संयन्त्र पुनः सक्रिय हुन तयार रहेको हेक्सेथले बताउनुभयो। अमेरिका इरान सम्झौता अन्तर्गत अमेरिकाले अप्रेलदेखि लागू गरेको समुद्री नाकाबन्दी हटाउन सहमत भएको छ। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्नका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सुचारू गर्न र तेहरानमाथिको प्रतिबन्ध खुकुलो बनाउन भएको अन्तरिम सम्झौतापछि आज विश्व बजारमा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। सम्झौतापछि विश्वभर तेलको आपूर्ति बढ्ने र ऊर्जा संकट टर्ने सकारात्मक संकेतका कारण तेलको मूल्य इरान युद्ध शुरू भए यताकै सबैभन्दा न्यून बिन्दुमा झरेको हो। तथ्याङ्क अनुसार आज ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 1.59 डलर अर्थात 2% घटेर 77.96 डलर कायम भएको छ। त्यसै गरी अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य 1.83 डलर अर्थात 2.38% ओह्रालो लाग्दै प्रति ब्यारेल 74.96 डलरमा पुगेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
0: विश्वकप फुटबल विशेष।
3: विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउन्ड पूरा भएको छ। पहिलो राउन्डमा 15 टोलीले जित निकाल्दै महत्वपूर्ण 3 अङ्क जोड्दा 18 टोलीले बराबरी खेल्दै 1-1 अङ्क जोडेका छन् भने 15 टोली हार बेहोरेर दबावमा परेका छन्। दोस्रो चरणको समूह एको आफ्नो पहिलो खेलमा पराजय बेहोरेको चेक रिपब्लिक र दक्षिण अफ्रिका

0: आज राति पौने 10 बजे आमने सामने हुँदैछन्। एटलान्टा स्थित मर्सिडिज बेन्च रङ्गशालामा हुने खेलमा दुवै टोली माथि जित्नै पर्ने दबाव हुनेछ। दक्षिण अफ्रिकालाई उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले 2-0 पराजित गरेको थियो। दक्षिण कोरियाले चेक रिपब्लिक विरुद्ध 2-1 पुनरागमन जित निकालेको थियो। यी दुई टोलीले अहिलेसम्म एकपटक मात्र अन्तर्राष्ट्रिय मञ्चमा खेलेका छन्। सन् 1997 भएको फिफा कन्फेडरेसन कपमा दुवै टोलीले 2-2 को बराबरी खेलेका थिए। चेक रिपब्लिक दोस्रो पटक विश्वकपमा सहभागिता जनाइरहेको छ भने दक्षिण अफ्रिका चौथो पटक विश्वकप खेल्न लागेको हो। समूह बी को आजको दोस्रो खेलमा राति पौने 1 बजे स्विजरल्यान्ड र बोस्निया एन्ड हर्जगोभिना भिड्दैछन्। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्। अमेरिकाको सोफी मैदानमा हुने खेलबाट 3 अङ्क जोड्दै नकआउट चरणमा पुग्ने उनीहरूको योजना रहेको छ। स्विजरल्यान्डले पहिलो खेलमा कतारसँग 1-1 को बराबरी खेलेको थियो भने बोस्नियाले पनि घरेलु टोली क्यानाडासँग 1-1 को बराबरी खेल्दै अङ्क बटुलेको हो। पहिलो खेलमा बोस्नियाका कप्तान इडेन जेको खेलेका थिएनन्। कप्तानको जिम्मेवारी प्रशिक्षक जेस मार्कस अनुभवी खेलाडीलाई नै अवसर दिने योजनामा रहेका छन्। स्विजरल्यान्ड ग्रानिक जाकाकै कप्तानीमा मैदानमा उत्रने भएको छ। पछिल्लो पटक सन् 2016 बोस्नियाले स्विजरल्यान्डलाई 2-0 हराएको थियो। यही समूहकै अर्को खेलमा भोलि बिहान 4:15 क्यानाडाले कतारको सामना गर्दैछ। समूह एको अर्को खेलमा भोलि बिहान नै मेक्सिकोले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार बिहान 7:15 सुरु हुनेछ। दुवै नकआउट चरणमा पुग्ने पहिलो टोली बन्ने योजनाका साथ मैदानमा उत्रनेछन्।
1: महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली बीचको खेल आज राति 11:15 इङ्ल्याण्डको लिड्स स्थित हेडिङ्ली स्टेडियममा सुरु हुनेछ। दुवै टोली लगातार दोस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रन लागेका हुन्। दुवै टोलीले प्रतियोगिताको आफ्नो पहिलो खेल जितेका छन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मन्त्रीहरूको जवाबसँगै प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित। विपक्षीको विरोध, नारा र नियमापत्ति, मन्त्रीहरूको अस्वाभाविक अभिव्यक्ति र हरकत।
2: पासपोर्ट खरिद प्रकरणमा कङ्ग्रेस नेत्री आरजू राणा अनुसन्धानको दायरामा। प्रज्ञा प्रतिष्ठानका एक कर्मचारी विरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर।
1: प्री मनसुनको वर्षाले इतिहास ब्रेक, 1990 रेकर्ड पनि तोडियो। चिया श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारले संसदीय समितिको निर्देशन।
2: सम्झौता पालना नगरे इरानमाथि पुनः नाकाबन्दी लगाउने अमेरिकी चेतावनी। अमेरिका इरान सम्झौता पछि कच्चा तेलको मूल्य फेरि घट्यो।
1: र विश्वकप फुटबलमा आज राति 2 खेल हुँदै महिला टी20 विश्वकप क्रिकेटमा आज वेस्ट इन्डिज र स्कटल्याण्ड भेट्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाजे के भयो, किन गालामा हात?
11: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
10: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
12: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
13: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
10: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा। तप पर्छौ।
12: हजुर, हाम्रा सेवाहरू
10: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
14: नदुखाइ दाँत निकाल्ने,
10: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
14: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
10: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
14: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
10: 9805014652।
13: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
15: खै जन्म दर्ता दिनुस् त।
16: जन्म दर्ता गरेको छैन नि म्याडम।
15: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
16: हो र, मलाई त थाहा नै थिएन म्याडम।
15: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
16: ए, पहिला कसैले भनेन?
17: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
18: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
17: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
18: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
19: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98 67 0 67 467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषा तर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
13: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
12: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
13: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
13: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द गेम तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490 20754 र 98479 93412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
14: फागुनदेखि वैशाखसम्म आग लागे बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
15: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ, क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
15: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ, ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
15: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौ।
14: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ, नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्छ दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
0: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन
1: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाडीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले हुर्मुज जलमार्ग खुला गरेको छ भने वासिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसङ्घको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध सुरु हुनु अघि खुला रहेको हुर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौँ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसुद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी सञ्चार माध्यमले जनाएको छ। इजरायलले फौजी कारवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रुसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरुद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभ्रोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रुसले गरेको आक्रमणको बदलामा मस्को तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरुद्ध भएका मानवाधिकार उल्लङ्घनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। UAE 15 वर्ष भन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो BBC नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री सोनिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
4: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै चार आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौँ, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौँ, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौँ।
3: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए। तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ्ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
4: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
3: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
5: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को, हामीले जिल्ला जोड्ने एक लेनको सडक धेरै दुर्घटना हुने सिङ्गल लेनको सडक भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिङ्गल लेन जिल्ला सदरमुकामसम्मको सडकलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
3: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्ध बारे उनले भने,
6: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौँ, एफडिआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी सुरु गर्छौँ।
3: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसुन थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसुनमा नेपालमा औसत भन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसुन प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी सुरुमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्याङ्कन गरिएको छ भनेर सोधेका छौँ।
7: अहिले हाम्रो प्रारम्भिक आकलन चाहिँ के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2.25 लाख व्यक्ति चाहिँ प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सडक अवरुद्ध हुनसक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ, होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, त्यस्ता कुराहरू छ नि, ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सडक कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम पानी राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
8: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ सुरुमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमको आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
7: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बिचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम पनि यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
8: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन् त्यसो भए?
7: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सबै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कुल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी हो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुनसक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी एलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ, भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव पर्छ भन्ने सब थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
8: र अब अन्त्यमा चाहिँ यो अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र सङ्घ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए, त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभवलाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
7: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेको छौँ, हामीले भनिरहेको छौँ, अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ, हामीले सामग्री कहीँ पठाउनु पऱ्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ, अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो एलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ, पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अब दिनमा चारवटा पाँचवटा भन्दा हरेक पालिका छानेर जुम मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च भइरहेको छ क्या, हामीले टाइमहरू त्यसमा दिइरहेको छौँ। त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसलाई चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेको छौँ हामी।
3: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानको राष्ट्रपति मसुद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
2: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः सुरु गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौँ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरुद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रुखका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छुटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र $300 अर्ब पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौँ जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz। झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: दिनभरी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौँ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट।
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
4: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो रात्रिकालीन अभिवादन टक्र्याउँछौँ तपाईँ सम्पूर्णलाई। यति बेला कार्यक्रम गुड नाइट सुन्ने पर्खाइमा बस्नुभएका श्रोताहरूलाई आदरणीय श्रोता, तपाईँ यति बेला के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, रातिको समय छ, रातिको समयमा खानपिन गरिसक्नु भएको छ अथवा खानपिन गर्ने तयारीमा हुनुहुन्छ, कतिपय मित्रहरू भाडा माझ्दै हुनुहुन्छ, कतिपय माझिसक्नु भएको छ, होइन कतिपय त भोलि बिहान माझ्छु म त भनेर बस्नु भएको छ, होइन कामले गर्दाखेरि भोलि बिहान बस्नु पर्ला, अहिले त यत्तिकै छोड्छु भनेर छोड्नु भयो होला, होइन सुत्ने तयारी गर्दै हुनुहुन्छ होला। कतिपय त विद्यार्थी साथीहरू त अब होमवर्क गर्नु छ, गृह कार्य गर्नु छ, स्कुलमा धेरै होमवर्कहरू सर म्याडमले दिनु भएको छ, गर्नु पर्यो नत्र फेरि मारिहाल्नुहुन्छ भनेर होमवर्क गर्दै हुनुहुन्छ होला, कतिपयले पढ्दै हुनुहुन्छ होला, होइन अनि कतिपयले मोबाइल चलाउँदै हुनुहुन्छ, फेसबुक हेर्दै हुनुहुन्छ, टिकटक चलाउँदै हुनुहुन्छ र पनि रेडियो सुन्नुपर्छ है अब भनेर कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, होइन तपाईँ जहाँ जे जस्तो अवस्थामा भए पनि कार्यक्रम गुड नाइट कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर पर्खाइमा चाहिँ हुनुहुन्थ्यो होला, होइन अब कति कुन बेला कुन दिनदेखि आएन भनेपछि कार्यक्रम गुड नाइट सोमबारदेखि नै हो क्यारे, होइन ठिक छ, सोमबारदेखि कार्यक्रम गुड नाइट तपाईँले सुन्न पाउनु भएको छैन, होइन मलाई थाहा छ, सोमबार अनि मङ्गलबार बुधबार बिहिबार हिजोसम्म ए बुधबारसम्म कार्यक्रम गुड नाइट सुन्न पाउनु भएन, आज बिहिबार हो, आज बिहिबार आउँदै गर्दाखेरि आज तपाईँसँग हामी अब त्यस्तो बसाइमा नै प्रवेश नगरौँ, होइन किनभने आज बिहिबारदेखि बल्ल कार्यक्रम सुरु गरेका छौँ, त्यो कारणले गर्दाखेरि तपाईँले आज गुड नाइटका शब्दहरू र आफूसँग भएका कुनै पनि प्रतिभाहरू मात्रै सुनाउनु होला। आज मैले तपाईँलाई आजको बसाइमा त हुन त अभिनय गर्ने थियो तर आज धेरै दिनपछि आउनाले तपाईँ र म अब नचिना नचिना जस्तै भइयो कि, होइन 9 दिनमा नौलो 20 दिनमा बिर्स्यो भने जस्तै, अब 9 दिन त पुगेको थिएन तर पनि अलि बिर्सेला जस्तै भयो, त्यो कारणले गर्दाखेरि अब हामी चाहिँ आज गुड नाइटको शब्दहरू बोल्ने र तपाईँसँग कुनै प्रतिभा छ भने प्रतिभा पनि सुनाउन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। तपाईँले हामीलाई सुन्दै गर्दा सामुदायिक रेडियो जलझला 96.4 MHz इन्टरनेट अनलाइनमा जलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले सामुदायिक रेडियो स्काई 90.4 MHz तम्घास गुल्मी, सामुदायिक रेडियो हापुरी 89.4 MHz हापुरी दाङ अनि सामुदायिक रेडियो धनकुटा 106.2 MHz धनकुटाबाट पनि कार्यक्रम यति बेला प्रसारणमा छ, त्यहाँबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। दुःखको कुरा, रेडियो भोजपुरबाट कार्यक्रम अब नबज्ने भएको छ, रेडियो भोजपुर बाट सधैँका लागि कार्यक्रम गुड नाइट नबज्ने भएको हो, किनभने त्यहाँका प्रसारण सेवा सामुदायिक रेडियो भोजपुरको प्रसारण सेवा सधैँका लागि बन्द भएपछि कार्यक्रम गुड नाइट त्यहाँबाट प्रसारण नभएको, अब प्रसारणै नभएपछि कार्यक्रम गुड नाइट कहाँबाट प्रसारण हुन्छ र, होइन त्यहाँको प्राविधिक मलाई एलिना श्रेष्ठले जानकारी गराउनु भएको छ, हाम्रो यो कारणले गर्दाखेरि कार्यक्रम नबज्ने भयो, अब रेडियो नै नबज्ने भयो भन्ने कुरा गर्नुभएको छ र उहाँको भनाइअनुसार यसो हेर्ने हो भने भोजपुर जिल्लामा रेडियोको संख्या शून्य जस्तै भएको छ, होइन भोजपुर जिल्लामा कुनै पनि रेडियो प्रसारणमा छैन भन्ने खबर आएको छ, यो एकदमै दुःखको कुरा हो, होइन र यो यसको प्रभाव अब सरकारी सञ्चार माध्यमलाई सरकारले विज्ञापन नदिने, स्थानीय तहले पनि त्यो सूचना समाचारहरू नदिने, सूचना र विज्ञापन नदिने भइसकेपछि यसको प्रभाव भोजपुरमा परेको छ, यो एकदमै नकारात्मक पक्ष हो। अब भोजपुरका श्रोताहरूले त्यहीँका स्थानीय तहले दिने सूचनाहरूबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ सरकारको यो कदमले गर्दाखेरि, किनभने आफ्नो गाउँठाउँको रेडियो भनेपछि आफ्नै गाउँठाउँको हुन्छ जे जस्तो भए पनि, होइन यो त भयो, भनौँ न अलिकति गन्थन मन्थन पनि गरिहालेँ, होइन यो अलिकति दुःखी छ भने तपाईँहरूलाई पुगिहालेँ र अब
तपाईँसँग एउटा गीत राख्छौँ, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ, यो गीत तपाईँको लागि राख्छौँ, गीतपछि फेरि आउँछौँ। सहभागिताको लागि 9868 6040 40 मा फोन गर्नुहोला यो गीत तपाईँको लागि।

0: गैरा घरे कहिलेको याद आउँछ मितज्यू फिल्मको गीत तपाईँको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौँ। रोल्पाकै लिबाङमा सुटिङ भएको गीत हो क्या अरे, ब्याकग्राउन्ड टुन अलिक कम गर्नुहुन्छ कि भाइतिर है, ब्याकग्राउन्ड टुन अलिक कम गर्नु पऱ्यो, ब्याकग्राउन्ड टुन अलिक कम गर्नु पऱ्यो, ठिक ठिक छ, हुन्छ कार्यक्रममा आउनु होला, आज कुराकानी मात्रै गरौँला र आज कुराकानी मात्रै गरेर मजाले गफगाफ गरौँला तपाईँ र म, होइन के छ फोन आएको छ, फोन आएको छ, नमस्ते हजुर,
1: नमस्ते वीरेन्द्र सर
0: है, नमस्ते, को बोल्नुभयो कहाँबाट, धुर्कोटबाट लक्ष्मण सुनार,
1: हजुर एउटा सल्लाह छ है,
0: के भन्नुहोस् त, गाना चाहिँ अलिक छोटो बजाउनु पर्यो होइन, भनेपछि होल्डमा बस्दा बस्दै तपाईँको ब्यालेन्स सकियो, ल ठिक छ अब आगामी दिनमा गाना अलिक छोटो बजाउँला होइन, त्यही त अब ठिक छ तपाईँको ब्यालेन्स त अब धेरै नसकौँ, के छ खाना खानु भयो कि खानु भएको छैन, मैले पनि अब खाना त खाइसकेँ क्या अरे, त्यही पनि लक्ष्मणले दिनुहुन्छ होला भन्न आश गरेको, अब तपाईँले खाइसक्नु भएको छ र ठिक छ, गुल्मीतिर त म आछु नि, किन नआउनु गुल्मीतिर, तपाईँको चाहिँ गुल्मीको म कुन कुन ठाउँमा घुमेको छु भने तपाईँको चाहिँ तमघास, तमघास त मेन भइहाल्यो, म पुर्कोट दह घुमेको छु, अनि त्यसपछि म्याल पोखरी घुमेको छु, अनि हाडहाडे, विशेष त हाडहाडेको म त्यो पाण्डे होटेलको दाइले म एकदम सम्झिरहन्छु होइन, धुर्कोट त्यहाँ हाडहाडे घुमेको छु, धुर्कोट गाउँपालिकै पर्दैन र हाडहाडे त, धुर्कोट गाउँपालिकातिर त आएको छैन, त्यहाँ मेरो वासुदेव पोखरेल मेरो साथी हुनुहुन्छ, उहाँले बोलाउनु भयो भने चाहिँ आउन सकिन्छ, फेरि त्यही त नि उहाँलाई, उहाँले बोलाउनु भएपछि म आउन सकिन्छ किनभने घुमघामको लागि त्यहाँ आउन सकिन्छ, ल हुन्छ कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ कि गुड नाइट मात्रै बोल्नुहुन्छ, खेला गाउनुहोस् ल, कसरी जाने हो मायालाई छोडेर होइन, भनेपछि विदेश जाने सोर कस्नु हो, ठिक छ अब जानुभयो भने यसो मलाई खबर गर्नु होला, मैले पनि तपाईँलाई केही कुरा डिमान्ड गरौँला क्या होइन, ओके ल गुड नाइट भन्नुहोस्,
1: फर्स्ट अफ अल हजुरलाई हेलो गुड नाइट भन्छु, टिमको लागि हेलो गुड नाइट भन्छु, र मेरो घर फ्यामिलीको लागि हेलो गुड नाइट भन्दै बिदा, नमस्ते
0: नमस्ते, टेलिफोन सम्पर्कमा लक्ष्मण सुनार आउनुभएको थियो धुर्कोट गुल्मीबाट, पालो तपाईँको हो, फोन गर्नुहोला आउनुहोस् कुराकानी गरौँ, सके प्रतिभा सुनाउनु होला, नसके गुड नाइट भनेर जानुहोला होइन, कुरा त गर्नु पऱ्यो क्या अरे, यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर, नमस्कार हजुर, हेलो, यस्ता पनि मान्छे हुन्छन् अरे क्या होइन, पुरा रेडियोमा रेडियो सुन्ने अनि फोन गर्ने, हेलो हेलो भन्दाखेरि फोन काट्दा भाग्ने, त्यस्तो पनि हुन्छ नि त, त्यस्तो त नगरौँ न हौ, आइसकेपछि कमसे कम बोल्नुहोस् क्या, बोल्नुहोस् बोल्नुहोस्, मनको कुरा खोल्नुहोस् होइन, तर फोन काट्ने काम चाहिँ नगर्नुहोस्, ल यति बेला अर्को साथी, नमस्ते हजुर,
2: नमस्ते दाइ,
0: को बोल्नुभयो कहाँबाट, एलिना खातुन अर्घेखाँचीबाट, के छ एलिनाको खबर,
2: ठिक छ दाइ,
0: के गर्दै हुनुहुन्छ हौ तपाईँ,
2: म बसिरहेछु,
0: ए के गर्दै बसिरहनु भएको छ,
2: यही कार्यक्रम सुन्दै बसिरहेको छ। कार्यक्रम हिजो आएन के भयो है दाइ?
0: ए हिजो आएन नि?
2: नाइ
0: के आएन है तपाईँको रेडियोमा?
2: सुन्ने म स्काईबाट सुन्थेँ तर अनि स्काईमा हिजो पनि उ गरेँ सुन्न कति कोसिस गरेँ तर आउँदै आएन अनि
0: त्यही त नि तपाईँको रेडियो मात्रै नआऊ कि अरूको रेडियो पनि
2: नआउँ
0: नि? उसो भए तपाईँको रेडियो बिग्रिया रहेछ होइन? तपाईँको रेडियो हिजो बिग्रियो होला कि? सायद त्यो पनि हुनसक्छ होइन? ल ठिक छ। होइन हिजो के भयो भन्दाखेरि यता हाम्रो अलिकति प्राविधिक समस्या आएको थियो, त्यो कारणले गर्दाखेरि हिजो हामी आएको थिएनौँ, आज आइरहेछौँ। आज प्राविधिक समस्या छैन, त्यो कारणले गर्दाखेरि आज हामी आइरहेछौँ होइन?
2: अनि उसको दाई के रे के भन्नलाई भर्खर दाईले भन्दै जानुभएको थियो नि अलि
0: त्यही त ब्यालेन्स सकिन्छ, फेरि रिचार्ज किन्ने पैसा हुन्न। तर एलिनाजी चाहिँ धनी हुनुहुन्छ, एलिनाजीसँग चाहिँ हुन्छ अरे?
2: हजुर हजुर
0: होइन, तपाईँ त धनी हुनुहुन्छ नि होइन? ल कुनै बेला मलाई चाहियो भने म पनि भन्छु, मलाई पनि रिचार्ज राखिदिनु होला है। ल ठिक छ, कार्यक्रममा आउनुभएको छ, आज के सुनाउनुहुन्छ, के सुनाउनुहुन्छ कि के छ? त्यही त नि, अब गुड नाइटको शब्दहरू बोल्नु सोचो भा। खाना त खाना त अब तपाईँले दिनु भएन क्या रे? के खुवाउनुहुन्छ होला भन्नुहोस्? मैले खानेकुरा तपाईँको घरमै छैन होला? ए छ, ल ठिक छ, कुनै बेला आउँला नि त होइन? ल हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्। गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: फर्स्ट अफ अल त तपाईँको लागि अनि मेरो घर फ्यामिलीको लागि, मभन्दा अघि आउनु, मभन्दा पछि आउनु, मभन्दा अघि आउनु, त्यसपछि भन्दै छुट्टिन्छु। नमस्ते।
0: नमस्ते। टेलिफोन सम्पर्कमा एलिना खातुन आउनु भएको थियो आरके खाँचीबाट। उहाँले जे होस् गुड नाइट बोलेर जानुभयो भनौँ न। 9868609940 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी हुन्छ। के छ साथी, हुनुहुन्छ अर्को साथी हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार, रात्रिकालीन अभिवादन, के छ खबर, कहाँदेखि बोल्नुभयो? ठिकठाक छ। टिकाले के गर्दै हुनुहुन्छ? टिकाले निदानमा टिका लाउँदै बस्नु भएको छ क्या?
3: नाइ, मैले टिका कहिले पनि लाउँदिनँ है।
0: किन नि?
3: है, मलाई मन पर्दैन टिका, कहिले पनि लाउँदिनँ।
0: दसैँमा पनि लाउनुहुन्न?
3: नाइ, त्यो लाउँछु, अरू टिका लाउँदिनँ।
0: ए, अरू टिका लाउनुहुन्न, त्यो दसैँको टिका चाहिँ लाउनुहुन्छ?
3: हजुर।
0: अनि मन्दिरमा गए बेलामा ट्याक्क निधारमा टिका लाउनुहुन्न?
3: मन्दिरमा गएको छैन अझसम्म पनि।
0: किन नि नजानु भएको? भनेपछि अब जानु पर्यो, मन्दिरमा जानु पर्यो, भगवान्सँग अब के कुराहरू माग्नु पर्यो होइन? के कुराहरू माग्नुहोस् क्या भगवान्सँग गएर।
3: हुन्छ,
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। खाना खानुभयो?
3: हजुर, मैले खाइसकेँ, तपाईँहरूले खानुभयो?
0: मैले पनि अब खाइसकेँ क्या रे। अनि दिनहरू कसरी बिताउनु भयो, के गर्नु भयो दिनमा, ल बताउनु पर्यो।
3: दिनहरू
0: कसरी बिताउनु भयो, के गर्नु भयो दिनमा, ल बताउनु पर्यो।
3: दिनहरू

0: आज त सुनाउन आज त सुनाउन पाइन्छ कि आज मैले
1: पुरै आउँदैन नि
0: ए पुरै आउँदैन तर मलाई पुरै आउँछ
1: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो आज के सुनाउनुहुन्छ होला भन्नुहोस्
1: आज म चाहिँ गुरु एउटा मुक्तक सुनाउँछु है
0: ओके ल हाम्रो प्राविधिक मित्र मुक्तकको टोन चाहिँ के छ रेडी छ कि छैन ल हाम्रो प्राविधिक मित्रले मुक्तकको टोन खोज्दै हुनुहुन्छ अरे होइन रेडी छ ल तपाईँको मुक्तक सुरु गर्नुहोस्
1: गीत गाउँदै मधुर धुन बनेर आयो तिमी अन्धकार जीवनमा जुन बनेर आयो तिमी गीत गाउँदै मधुर धुन बनेर आयो तिमी अन्धकार जीवनमा जुन बनेर आयो तिमी चित्र भन्दा चरित्रलाई निहाले पटक पटक तिमी स्वार्थ छौ चित्र भन्दा चरित्रलाई निहाले पटक पटक कति निस्वार्थ छौ बैजुनीलाई मर्न आफै सर्वगुण बनेर आयो तिमी बैजुनीलाई मर्न आफै सर्वगुण बनेर आयो तिमी गीतकन्दै मधुर धुन बनेर आयो तिमी अन्धकार जीवनमा जुन बनेर आयो तिमी
0: तपाईँको मुक्तक सुन्दाखेरि राम्रो न राम्रो मान्छे होला जस्तो मान्छु त मैले त्यही त मैले यसो मुक्तक सुन्दाखेरि कति राम्रो मान्छे हो भन्नु कि होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाइमा आउनु होला फेरिका बसाइमा तपाईँसँग यस्तै गरी बोल्न पाइयोस् तपाईँको मुक्तक सुन्न पाइयोस् होइन अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
1: हुन्छ सर्वप्रथम त हजुरलाई शुभेच्छा पनि गुड नाइट अनि प्राविधिक मित्रलाई पनि शुभेच्छा पनि गुड नाइट त्यसै गरी मेरो घर परिवारमा सबैभन्दा पहिले त मेरो बाबालाई नै शुभेच्छा पनि गुड नाइट र मसँगै सुतिरहनु भएको दिदीलाई पनि शुभेच्छा पनि गुड नाइट र सबै परिवारलाई र यतिकै जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई शुभेच्छा पनि गुड नाइट भन्दै छुट्टी सुधाएर नमस्ते
0: नमस्ते रोल्पाको लुङ्रीबाट टिका खड्काले फोन गर्नुभएको थियो पालो तपाईँको हो 9867039440 को नम्बर तपाईँका लागि खुला गरेका छौँ फोन डायल गर्नुहोला तपाईँसँग कुराकानी गर्नका लागि आएका छौँ र एकजना साथीसँग कुराकानी गर्छौँ त्यसपछि एउटा गीत सुन्नेछौँ होइन तपाईँलाई पनि सुनाउनेछौँ मैले पनि सुन्नेछु भनौँ न र साथी हुनुहुन्छ म स्वागत गरेँ नमस्कार हजुर नमस्ते के भन्नुभयो रोल्पाबाट
2: हजुर
0: नाम के होला
2: नवीन
0: नवीन डागी
2: हजुर
0: अनि रोल्पाको कुन ठाउँमा भन्न मिल्छ
2: गैरानेटादेखि
0: ए गैरानेटादेखि
2: हजुर
0: अनि के छ गैरानेटातिरको हालखबर
2: त्यहाँ त एकदमै ठिक छ अनि तपाईँको के छ तपाईँको
0: ए मेरो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ नि गैरानेटातिर खाना खाएर कुन विषय पढ्न लाग्नुभयो हजुर इङ्ग्लिस विषय पढ्न लाग्नुभयो नि हाम्रो नवीनले कति क्लासमा पढ्नुहुन्छ अरे ए कक्षा सातमा पढ्नुहुन्छ नि जस पढाइ त राम्रो छ ठिकै छ होइन ठिक छ ठिकै हुनुपर्छ पढाइ त हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अनि आज के सुनाउनुहुन्छ ओके ल गुड नाइटको शब्दहरू मात्रै भन्नुहोस् ल
2: सर्वप्रथम त हजुरलाई अनि तपाईँको मित्र अनि मेरो साथी शिव डालीवाला जो अहिले भोकी चाहिँ भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई सम्झिँदै बिदा हुन्छु
0: नमस्ते टेलिफोन सम्पर्कमा नवीन डागी आउनु भएको थियो यता गैरानेटा रोल्पाबाट पालो तपाईँको हो फोन गर्नुहोला 9867039440 फोन गर्नुहोला छमा पढ्ने मान्छे हुनुहुन्थ्यो होइन पढ्दैछु भन्नुभएको छ धेरै विद्यार्थी साथीहरू पढ्दै पनि हुनुहुन्छ अब एउटा गीत राख्छौँ क्यारे गीत राख्छौँ राख्छु भनेको थिएँ मैले गीत राख्छौँ गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि

0: सैको माया घरको माया अझै धेरै अर्को माया घामको माया जुनको माया अझै धेरै उनको माया गोर्खा पल्टनको फिल्मबाट सभार गरिएको गीत तपाईँको लागि प्रस्तुतिमा जोडेका हौँ जुन गीतलाई स्वर्गीय प्रशान्त तामाङले आवाज दिनुभएको हो र त्यो फिल्मको हिरो पनि स्वर्गीय प्रशान्त तामाङ नै रहनु भएको थियो उहाँ हामी बिच नरहे पनि उहाँको गीत उहाँको आवाज र उहाँको डाइलगहरू हामीसँग जस्ताको त्यस्तै हामीले सुन्न र हेर्न पाइराखेका छौँ कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर नमस्ते नमस्कार को बोल्नु भयो कहाँबाट जाजरकोटबाट बिस्ना छेत्री अहिले जाजरकोटमै हो कि कता हो ए सुर्खेतमै हुनुहुन्छ होइन कहिले हो जाजरकोट जाने
1: अब त दसैँमा हुन्छ होला
0: है ए दसैँमा हुन्छ नि होइन भोलि जानुहोस् क्या क्याम्पस पढ्न पो जानुहुन्छ भन्ने सुनेको थिएँ त सन्चै हुनुहुन्छ भनेको स्कुल जानुहुन्छ अरे बाटा बाटामा कता कता हराउनुहुन्छ अरे के तपाईँ मैले मलाई तपाईँको सरले भन्नुभएको थियो अनि मलाई फोन गर्दा हेर्नुहोस् वीरेन्द्रजी जाजरकोटबाट आएको बिस्ना छेत्री त कता कता हराउन जान्छन् अनि स्कुल पनि आन्निन् होइन हेर्ने हो भने बिस्ना छेत्रीको हाजिर एक दिनको पनि छैन अरे ए आज मात्रै गएको होइन त्यही भएर त सरले भन्नुभयो नि ल ठिक छ कार्यक्रममा आउनु भएको छ अनि बिस्नाले खाना खानुभयो मेरो पनि भइसक्यो क्या अरे अब बिस्नाले दिनुहुन्छ भनेर कुरेर बसेको दिनु भएन त्यही भएर मेरो पालो भोक लाग्यो खाइहाले होइन तपाईँ कति बजे खानु भएको भन्नुहोस् त मैले पनि अहिले भर्खर खाएको भन्ने अरे कि है ल ठिक छ कार्यक्रममा आउनु भएको छ म त अब हाम्रो त के हुन्छ भने 5-6 बजीतिरै खाइहाल्ने बानी छ होइन ल त अब कार्यक्रममा आउनु भएको छ आजको कसलाई गुड नाइटका शब्दहरू बोल्नुहुन्छ ए मिल्छ मिल्छ आज के सुनाउनुहुन्छ होला भन्नुहोस् ओके ल तपाईँको गजल सुरु गर्नुहोस् हाम्रो प्राविधिक मित्रले गजल टोन बजाउनुहुन्छ
1: जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा हरेक छिनमा पस्थिन बोक्दै हिँड्ने मेरो बाबा जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा हरेक छिनमा पस्थिन बोक्दै हिँड्ने मेरो बाबा आफूले खाई नखाई सन्तानलाई खुवाउनकै लागि आफूले खाई नखाई सन्तानलाई खुवाउनकै लागि खाली नुनको ढिका टोक्दै हिँड्ने मेरो बाबा जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा जस्तो अवस्थामा पनि नथाक्ने तिम्रो शरीर जस्तो अवस्थामा पनि नथाक्ने तिम्रो शरीर अनगन्ती दुःख कष्ट बोक्दै हिँड्ने मेरो बाबा जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा हरेक छिनमा पसिना टोक्दै हिँड्ने मेरो बाबा हामीलाई देखाएनौ गरिबी परे पनि कर्जामा हामीलाई देखाएनौ गरिबी परे पनि कर्जामा हरेक दिन टाउको खुट्टा ढोक्दै हिँड्ने मेरो बाबा जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा हरेक छिनमा पसिना बोक्दै हिँड्ने मेरो बाबा, सायद कहिल्यै आउँदैनन् होला तिम्रो सुखका दिन, सायद कहिल्यै आउँदैनन् होला तिम्रा सुखका दिन, सधैँभरि खेतबारीमा खोक्दै हिँड्ने मेरो बाबा, जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा, हरेक खेलमा पसिना बोक्दै हिँड्ने मेरो बाबा, पहिले घरभरि छोरा अनि छोरी अहिले एक्लै बुढाबुढी, पहिले घरभरि छोरा अनि छोरी अहिले एक्लै बुढाबुढी, बुढेसकालमा निधार ठोक्दै हिँड्ने मेरो बाबा, जिम्मेवारीको भारी बोक्दै हिँड्ने मेरो बाबा, हरेक क्षणमा पसिना बोक्दै हिँड्ने मेरो बाबा। हजुर त यति नै है,
0: हरेक क्षणमा पसिना पुस्दै हिँड्ने मेरो बाबा, होइन अरू सबै त ठिक छ होइन, सायद कहिले पनि सुखा पाउनु हुन्न होला जस्तो लाग्छ, यो शब्दको ठाउँमा सायद अब तपाईँलाई सुखा दिने मेरो पालो हो जस्तो लाग्छ भन्नुभयो, कति राम्रो हुन्थ्यो होला बिचरा बाबा, होइन मिस्टेक भयो नि, अब त छोराछोरीले बा आमालाई सुखा दिने होला कि अरे, हुन त हो तर छोराछोरीहरू बुवा आमाको मन छोराछोरी माथि छोराछोरीको माथि ढुङ्गामुढा माथि, जसको उदाहरणको लागि हाम्रो विष्णुजीलाई लिन सकिन्छ होइन, ल ठिक छ ल ठिक छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरिको बसाइमा आउँदै गर्नु होला, माया चाहिँ नमार्नु होला भन्दै अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
1: ओके, फर्स्टमा त हजुरको लागि गुड नाइट, अनि प्राविधि मित्रको लागि, दिदीहरूको लागि, मेरो घर फ्यामिली साथीमा वन्दनाको लागि भन्दै छुट्टिन्छु, नमस्ते बाबा।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा विष्णु छेत्री सुर्खेतबाट, पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 फोन गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ, अर्का सहभागी हुनुहुन्छ, म स्वागत गरी, नमस्कार हजुर,
2: दर्शन,
0: ओहो दर्शन नमस्कार, अनि तपाईँको ढोकको भाग्यमानी हुनु राम्रो पुई पाउनु भन्ने अरे क्या,
2: हजुर हजुर, अनि खाना साना खानुभयो कि नाइ,
0: खाना त खाइसके, कहाँदेखि को बोल्नु भयो र तपाईँ,
2: हजुर म सुनसरी गाउँपालिकादेखि बोल्दैछु है, भावना विष्ट छेत्री,
0: भावना विष्ट छेत्री नि,
2: हजुर
0: के छ भावना खबर,
2: हजुर डाडा मेरो खबर सबै ठिकै छ, अनि हजुरको
0: ठिक छ, मेरो पनि, के गर्दै हुनुहुन्छ नि भावनाले,
2: यतिखेरको समयमा त ठ्याक्क गृह कार्य गरेर बसिरहेको भनौँ न त
0: है, गृह कार्य गरेर बसिरहनु भएको छ, मनसी होमवर्क नगर्ने,
2: नै होमवर्क गरेर बसेको, अब चाहिँ एकछिन पछाडि सिक्ने,
0: अघि नै भर्खर तपाईँले गृह कार्य गरेर बसेको भन्नुभयो होइन,
2: त्यही त अब एकछिन पछाडि फेरि सिक्ने भन्यो,
0: अनि किन होमवर्क, किन अघि नै गृह कार्य फेरि होमवर्क, यो होमवर्क गरिदिनुहुन्छ कि गृह कार्य गरिदिनुहुन्छ, ल भन्नुहोस्, अनि होमवर्क चाहिँ नगर्ने, ए नगर्ने किन नि, त्यत्तिकै होइन, अनि होमवर्कले तपाईँको के बिगारेछ र होमवर्क नगर्ने भन्नुहोस् त,
2: नै त्यस्तो चाहिँ होइन, तर पनि गृह कार्य गर्छु, होमवर्क चाहिँ नगर्छु,
0: ए कुन विषयको गृह कार्य गरिदिनुहुन्छ,
2: मैले म्याथको,
0: ए म्याथको, ल ठिक छ, राम्रोसँग गृह कार्य गर्नुहोस् होइन, अनि के छ खाना खानुभयो,
2: हजुर खाइसके,
0: के खानुभयो ल भन्नुहोस्,
2: भात अनि तरकारी,
0: भात तरकारी मात्रै, त्यति मात्र त होइन होला,
2: हो
0: पानी खानु भएन,
2: पानी खाना खाइसके पछाडि खाएँ,
0: अनि त्यो पानी पनि त भन्नु पऱ्यो क्या अरे,
2: हजुर हजुर,
0: ल ठिक छ, आज के सुनाउनुहुन्छ भावनाले,
2: मलाई त्यस्तो केही पनि आउँदैन, म गुड नाइट शब्दहरू मात्र बोल्छु नि,
0: पहिला पहिला यस्तो राम्रो राम्रो कविताहरू गजल मुक्तकहरू सुनाउने मान्छे केही पनि आउँदैन अरे फेरि होइन,
2: हजुर मलाई अहिले आउँदैन, मैले छोडिसकेँ तिनीहरूको,
0: ठिक छ नसुनाउनुहोस् होइन, थाहा छ मलाई किन आउँदैन भन्ने कुरा होइन,
2: हजुर हजुर,
0: ल हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हस् हुन्छ, फर्स्टमा त हजुरलाई गुड नाइट भन्न चाहन्छु अनि टेक्निसियनमा बस्नुभएको मित्रलाई पनि गुड नाइट भन्न चाहन्छु। यतिखेरको समयमा कार्यक्रम सुनेर बस्नुभएको यहाँ सम्पूर्णलाई पनि गुड नाइट भन्न चाहन्छु र मेरो परदेशमा हुनुभएको बाबालाई धेरै माया धेरै सम्झना गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु अनि मसँगै हुनुहुन्छ मम्मी भाइलाई पनि गुड नाइट शुभेच्छा पनि भन्न चाहन्छु। साथीहरूमा हुनुपर्छ अस्मिता रोका मगर, विपना रोका, प्रकाश छेत्री, प्रिया केसीलाई पनि गुड नाइट भन्न चाहन्छु अनि मनमाया विष्ट छेत्री, वनमय विष्ट छेत्री लगायत सम्पूर्णलाई गुड नाइट भन्दै सुन्छु। नमस्ते दादा।
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो भावना विष्ट, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको फोन गर्नु होला 9868603940 फोन डायल गर्नुहोला, तपाईँको लागि नम्बर खुला गरेका छौँ। यति बेला अर्का सहभागी हुनुहुन्छ। नमस्ते हजुर।
3: नमस्कार सर।
0: नमस्कार, के बोल्नु भयो?
3: म राम लखन चौधरी झिङ्गिरीबाट।
0: राम लखन चौधरी के आन झुम्री जानुभयो फेरि? ए प्युठानको भिङ्ग्रीबाट पो हो?
3: हजुर।
0: अनि के छ भिङ्ग्रीतिरको हालखबर?
3: एकदम ठिक ठाक छ सर। हजुरको उता रोल्पातिर
0: रोल्पातिर त बत्ती बल्या छ हेर्नुहोस्। अनि बत्ती बल्या छ अनि म बोलिरहेको छु अनि उता आकाश पनि अँध्यारो छ यतातिर त, घाम पनि अहिले लागेको छैन, त्यस्तै छ हजुर। खाना त खाइसके, तपाईँले खानुभयो? ए अनि बाहिरको हावा पनि खान मिल्छ र भने
3: धेरै गर्मी हुन्छ त्यही भएर एकछिन शीतल खाम भनेर गएको बाहिर।
0: भिङ्ग्रीमा गर्मी हुन्छ होइन?
3: हजुर।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई के सुनाउनुहुन्छ? ल उसो भए गुड नाइटको शब्दहरू मात्र राख्नुहोस्।
3: भोलि म अब देउखुरीतिर जाँदैछु,
0: मलाई पनि ल्याइदिनुहोस् है घोङ्गी त मलाई मनपर्छ क्या। देउखुरीको कोसेली ल्याएर मलाई भिङ्ग्रीबाट रोल्पाको गाडीमा पठाइदिनु पर्छ हेर्नुहोस् होइन। अब के ल्याउनुहुन्छ त्यहाँ देउखुरीमा? के फल्याउँछ? आँप फल्याउँछ, लिची फल्याउँछ होइन? त्यो चाहिँ मलाई चाहियो है, त्यो चाहिँ मलाई ल्याइदिनु पर्छ तपाईँले। ए किन नरोक्नु भएको त नि, रोक्नु पर्छ नि। ए ल ठिक छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
3: सर्वप्रथम त हजुरलाई र प्राविधिकमा बस्नुभएको मित्रको लागि गुड नाइट भन्न चाहन्छु र मलाई राम लखनऊ चिन्ने सम्पूर्ण साथीहरूले गुड नाइट भन्न चाहन्छु र जनजना छौँ सुनेर बस्नुभएको सम्पूर्ण मित्रहरूलाई गुड नाइट भन्दै म पनि छुट्टिन्छु। नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेको छु। पालो तपाईँको हो, फोन गर्नुहोला 9868603940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, के बोल्नुभयो कहाँबाट? रोल्पा त रोल्पा, कुन ठाउँ?
4: रुन्टीगढी है।
0: ए रुन्टीगढीबाट?
4: हजुर।
0: अनि शिशिर छेत्री होइन?
4: हजुर हजुर।
0: रुन्टीगढीको पनि कुन ठाउँ?
4: रामली है।
0: ए अनि के छ, खाना त खाइसक्नु भयो?
4: हजुर, खाना खाएर कोठामा आएर सुतिरहेको छु नि
0: है। ए कोठामा गएर सुतिरहनु भएको छ?
4: हजुर हजुर।
0: कसले भन्यो तपाईँलाई सुत्न?
4: अब खै अब त्यति अब सुत्ने अब टाइम भइसकेको छ, सुत्नु परेन र।
0: मैले तपाईँलाई सुत्नुहोस् भनेको छु र।
4: तपाईँले त भन्नुभएको छैन नि, मेरो मनले चाहिँ भनिरहेको छ भन्नुभयो।
0: तपाईँको मनले जे भन्छ त्यही गर्ने।
4: हजुर हजुर,
0: त्यसो भए त तपाईँको मनले भोलि के भन्छ नि, यता उता घोराईतिर जा भन्ला, घोराईतिर जानुहुन्छ?
4: अब भनेछ भने त गइन्छ सर
0: है। ए गइन्छ नि।
4: हजुर हजुर,
0: ठिक छ ठिक छ, जानु पनि पर्यो क्या अरे फेरि।
4: हजुर जानु परेको, अब मनले आँटेपछि होइन र।
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ ल भन्नुहोस्।
4: आज जस्तो मलाई केही पनि आउँदैन, त्यही गुड नाइटको शब्दहरू बोल्दै सिक्किन्छु नि है।
0: तपाईँ त खुब नाच्नुहुन्छ अरे हो।
4: नै नै त्यस्तो नाच्नु त आउँदैन नि मलाई त।
0: ए तपाईँ नाच्न पनि आउँदैन?
4: हजुर, म त गाउनु पनि आउँदिन नाच्नु पनि आउँदिन है।
0: तपाईँ त पुरा भनौँ न नाच्नुहुन्छ अरे, हिरो जस्तै बनेर गएर नाच्नुहुन्छ अरे भन्ने सुनेको थिएँ कि।
4: होइन त्यस्तो होइन, तपाईँले अब नै बोलिहाल्नु
0: होइन। कोही कोहीले तपाईँको कोही कोहीले मलाई भनेको थिएँ कि।
4: ए हो र?
0: अनि तपाईँको कोही कोही मान्छेले भनेको थिएँ कि।
4: ठिकै भयो, राम्रो भयो भनेर भयो त होइन।
0: ठिक छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: गुड नाइट भन्न चाहन्छु र यो प्रविधिमा बस्नुभएको उहाँलाई र मलाई शिशिर भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई गुड नाइटको शब्दहरू बोल्दै छुट्टिन्छु। नमस्कार।
0: नमस्कार, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी, उहाँको नाम हो शिशिर छेत्री, रुन्थीगढी रोल्पाबाट फोन गर्नुभएको थियो। पालो तपाईँको हो, फोन गर्नुहोला 9868603940 मा के छ स्टुडियोको टाइमको बारेमा जानकारी हेराउनु छ है। हाम्रो प्राविधिक मित्रले उताबाट मलाई सङ्केत गर्दै हुनुहुन्छ कति बज्यो भन्ने कुरा। 50 मिनट गइसक्यो है, 9 बजेर भन्ने मलाई उताबाट सङ्केत गर्नुभएको छ। अब साथी हुनुहुन्छ, म स्वागत गर्छु, सायद अन्तिम साथी पनि हुन सक्नुहुन्छ यति बेला। साथी हुनुहुन्छ, नमस्कार। हजुर
5: नमस्कार।
0: नमस्कार, को बोल्नु भयो, कहाँबाट? ए सञ्चय दाजु, ग्यारे अर्घ खाजीबाट को बोल्नु भयो है? तपाईँको नाम, तपाईँको आवाजै राम्रोसँग आएको छैन। सुदीप कुवर होइन? हो र भनेर काट्नु भयो। ठिक छ, उहाँको आवाज पनि त्यति राम्रोसँग त आएको थिएन। अब अर्को साथीको पालो हो क्या अरे, अर्को साथी आउनु होला, गफ मजाले गफगाफ गरौँला। तपाईँ अन्तिम साथी पनि हुनुभयो क्या अरे। के छ साथी, हुनुहुन्छ? म स्वागत गरेँ, नमस्कार। आउनु भएको छैन भन्ने कुरा आयो क्या अरे। फटाफट फोन डायल गर्नुहोला, 9868603940 नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज धेरै दिनपछि कार्यक्रम आछ, आउनुहोस् गफगाफ गरौँ, कुराकानी गरौँ, मजाले गफगाफ गरेपछि रमाइलो हुन्छ होइन। के छ साथी, हुनुहुन्छ? हुनुहुन्छ भने स्वागत गरेँ, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। कता हराउनुहुन्छ, कता हराउनुहुन्छ हौ साथीहरू? आउनु त आउनुहुन्छ तर बोल्दिनुहुन्न क्या, सायद नेटवर्कको समस्याले गर्दा पनि हुनसक्छ अथवा अन्य कुनै कारणले पनि हुनसक्छ होइन। अर्को साथी हुनुहुन्छ, म स्वागत गरेँ, नमस्कार हजुर। हेलो, नमस्कार हजुर।
6: नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट?
6: गुल्मीको रिमुवादेखि विष्णु दर्लामी।
0: गुल्मीको रिमुवाबाट विष्णु दर्लामी।
6: हजुर, अनि सन्चै हुनुहुन्छ?
0: एकदम सन्चै छु। तपाईँ विष्णु दर्लामी हो कि डरलामी हो?
6: डरलामी।
0: ए डरलामी त होइन नि।
6: हजुर,
0: डर डराउने डरलामी त होइन नि। डराउनु पर्दैन नि। ठिक छ, कार्यक्रममा आउनु भएको छ, अन्तिम अन्तिमतिर किन आउनु भयो? अलि सुरुमा आउनुपर्छ भन्ने थिएँ कि र मैले।
6: सुरुमै आउनु खोजेको, फोनै लागेन, फोन हान्यो हान्यो लास्टमा लाग्यो, अनि त्यही
0: भएर। ए फोन हान्नुभयो हान्नुभयो लास्टमा, बल्ल बल्ल लाग्यो होइन?
6: बल्ल बल्ल लाग्यो, हिजो अस्ति झन् अस्ति आएन, खै किन हो?
0: किन हो किन आएन होइन?
6: हजुर,
0: तपाईँको रेडियो बिग्रियो होला कि?
6: होइन बिग्रेको होइन, उस स्टेसनबाट आएर राम्रो आफ्नो गीत मात्रै बजाएको थियो, तपाईँको कार्यक्रम आएको थिएन।
0: ए मेरोमा त्यही तपाईँले तपाईँको कार्यक्रम सोच्नुहुन्छ त्यही भएर तपाईँको रेडियोमा नआएको।
6: त्यो भन्न खोजेको नाइ कि त्यो उताबाट जोडिएको कार्यक्रम आएको थिएन, आफ्नो मात्रै चलेको थियो।
0: ए होइन यतिबाट अलिकति हाम्रो पनि अलिकति प्राविधिक समस्या थियो, त्यो कारणले गर्दाखेरि नआएको हो। अब चाहिँ नियमित आउँछ होइन, त्यही त त्यही त प्राविधिक समस्या थियो नि त हाम्रो रेडियोमा, हाम्रो यतैको रेडियोमा प्राविधिक समस्या थियो कि, उतातिरको होइन। हुन्छ अब कार्यक्रमको अन्तिममा छौँ, अब गुड नाइटको शब्दहरू बोल्ने त होला होइन।
6: हजुर
0: ल बोल्नुहोस्।
6: सर्वप्रथम हजुरलाई अनि रेडियो स्काई सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई र मलाई चिन्ने नचिन्ने विष्णु भनेर सम्पूर्ण साथीलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: नमस्ते। अब हामी पनि नमस्ते भन्ने बेला भएको छ क्या अरे होइन। लौ त आजको लागि छुट्टाइएको निर्धारित समय सकिन लागेको छ। घर बाहिर कुनै सामान राख्नु भएको थियो होला होइन, छोड्नु भएको थियो होला, अहिले भित्र लानु पर्ला भनेर भन्दा भन्दै भुसुक्कै बिर्सनु भएको छ भने बिर्सिएका सामानहरू ल्याउन बिर्सिएका सामानहरू ल्याउनु होला। सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, भान्सा कोठामा खाना पकाइसकेपछि आगोले राम्रोसँग निभाउनु भयो कि अथवा यतिकै छोड्नु भएको छ, निभाउनु होला। विद्युतीय उपकरणहरूलाई प्रयोग गरिसकेपछि सकेसम्म निष्क्रिय पार्नु होला होइन, खुल्लै नछोड्नु होला। अनि कतिपय अब सोलर बत्तीहरू रातिमा चाहिन सक्छ होइन, विद्युत पुगेका छैन, बिजुली छैन, सोलरको भरमा बाँच्नुपर्छ। अब सोलरका बत्तीहरू सुत्ने बेला चाहिँ निभाएर सुत्नु होला, राति फेरि काम लाग्छ, फेरि चार्ज सकिन्छ कि फेरि होइन, फेरि भोलि घाम लाग्नुपर्छ चार्ज हुनलाई, सोलरको पनि गाह्रो छ। अनि पशु चौपायाहरू के गर्दैछन् यसो गोठतिर पनि हेर्नु होला, झाल ढोकाको चुकुन राम्रोसँग लगाउनु होला। ए साँच्चै बिरामी मान्छे तपाईँ होइन, औषधि खाइरहनुपर्छ, औषधि खानुभयो कि बिर्सनु भएको छ, औषधि बिर्सनु खाना बिर्सनु भएको छ भने खानु होला। अनि खानेपानी आफूसँगै राखेर सुत्नु होला, पानी प्रशस्त पिउनुपर्छ अरे क्या, गर्मी धेरै छ त्योबाट पानी प्रशस्त पिउनुपर्छ। अनि झोलिलो खानेकुराहरू पनि खानुपर्छ, पानी पनि पिउनुपर्छ, त्यसैले रातिमा अब तिर्खा लाग्न सक्छ, खानेपानी आफूसँगै राखेर सुत्नु होला भन्दै तपाईँलाई कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनु होला। जसका लागि मनपर्छ भन्ने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट कार्यक्रम सुन्नुहुन्छ त्यो पनि भन्नुहोस्, फोन गर्नुहोस् नत्र भने म्यासेजमा लेखेर पठाइदिनुहोस् 98644 17298 9844417298 फोन वा म्यासेज गर्नुहोला। आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। गुड नाइट, शुभ सपनी, शुभ निधारी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है, अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाऊ।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: त्यो त साइड जब दाई, यो चाहिँ मेन।
1: यो मेरो छोरा

0: विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
1: सामान राम्रो छ ढुक्क हुनुहोस्
0: थाहा छ त्यसैले त यही लिन आएको
2: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
0: सुरक्षा घरको
1: साथ जीवन घरको
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्
4: हेलो
5: हेलो
4: म हजुरको बैङ्कबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
6: लु हेलो भन्नुहोस् त
4: हेलो हजुर
6: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
5: ए नानी के भने रहेछ के भयो
6: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल म किन दिन्थे
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
8: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
7: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराऊ
8: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

हार्दिक नमस्कार प्रणाम। वर पर सर सर हावा को सरसराहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाङ्गाहरू यी सबै सबै कति निर्मल छन्, कति पवित्र छन्, अनि यो समग्र प्रकृति नै कति सुशोभित र ऊर्जादायी नै देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्ने पवित्र उद्देश्यका साथ तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा लिएर। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु।

प्रिय सज्जन, समाज को कल्याण करना, जगत को हित करना, धेरै को सेवा करना, आफ्नै पनि पारमार्थिक उन्नति गर्न, आत्मज्ञान प्राप्त गर्न, भनौँ जीवनको मूल्य थाहा पाउन हामीले के साँच्चै नै आफ्नो घर आफ्नो परिवार छोड्नै पर्छ, अथवा यी सबै पवित्रतम कार्यहरू सम्पन्न गर्नका लागि जीवनको अर्थबोध गर्नका निमित्त जङ्गल जानु गलत हो, जङ्गल जानु बेठिक हो कि जीवनबाट त्यो पलायन हो? आउनुहोस् यिनै प्रश्नहरूका सन्दर्भमा आज जीवन गङ्गामा चिन्तन गरौँ, सत्सङ्ग गरौँ। संस्कृतमा एउटा सूक्ति छ,

0: निवृत्तरागस्य गृहं तपोवनम्।
1: जो मनभरि राग बोकेर जंगलमा प्रस्थान गरेको छ, जंगलमा गएको छ, वनप्रस्थान गरेको छ, त्यो वानप्रस्थीलाई वनमा पनि दोषहरू मात्रै उत्पन्न हुन्छ। उसको मनभित्र अनेक किसिमका दुर्भावनाहरू मात्रै जागृत हुन्छ। घरमै रहेर पनि पाँचै इन्द्रियहरूलाई संयम गर्ने हो भने त्यो अत्यन्त ठुलो तपश्चर्या हो। जो निर्दोष कर्ममा प्रवृत्त हुन्छ त्यो विरक्त पुरुषका निमित्त उसको घर पनि ठुलो तपोवन हो। प्रिय सज्जन, बनेपि दोषाः प्रभवन्ति रागिण, रागिणां रागीहरूलाई बनेपि वनमा पनि दोषाः प्रभवन्ति, त्रुटिहरू दोषहरू मात्रै देखा पर्दछन्। उसले जङ्गलमा गएर पनि वासनाको नै चिन्तन गर्दछ, रागको नै चिन्तन गर्दछ। एकान्तमा पुगिसकेपछि झन् धेरै ऊ आफूभित्रका अनेकन रागहरूका कारण तनावग्रस्त अवस्थामा पुग्दछ। त्यसैले जङ्गल जाने पनि राग बोकेर कि नबोकेर भन्ने कुरा महत्त्वपूर्ण हुँदो रहेछ। राग यदि हामीभित्र छ भने चाहे जङ्गलमा जाउँ, चाहे मङ्गलमा जाउँ, जहाँ गए पनि त्यसले छोड्नेवाला छैन। प्रिय सज्जन, त्यसकारण रागको जुन संस्कार छ, रागको जुन जरो छ, जड छ, त्यसलाई उखेलेर नफालेसम्म हामी राग मुक्त हुन सक्दैनौँ। राग रहिन्जेल हामी मुक्त पुरुष पनि बन्न सक्दैनौँ, जीवनमा मुक्तिको अनुभूति पनि गर्न सक्दैनौँ। त्यसैले राग ठुलो कुरा हो। घरमै बसेर पनि तपाईँले रागलाई व्यवस्थित गर्नु भएको छ भने त्यो घर पनि तपाईँका निमित्त ठुलो तपोवन हुन सक्दछ भनेर मनुष्यहरूले बताएका छन्। गृहेपि पञ्चेन्द्रिय निग्रहस्तव, यदि काम क्रोध लोभ मोह मद आदि इत्यादिलाई हामीले जितेका छौँ भने पञ्च कर्मेन्द्रियहरूलाई ज्ञानेन्द्रियहरूलाई हामीले जितेका छौँ भने घरमै बसेर पनि तप गर्न सकिन्छ, घरमै बसेर पनि योग साधना गर्न सकिन्छ। घर बाधक बन्दैन, बरु साधक बन्न सक्दछ, हाम्रा लागि सहयोगी बन्न सक्दछ। अकुत्सिते कर्मणि यः प्रवर्तते, कुत्सित भनेका गलत कर्महरू, अकुत्सित भनेका निर्दोष कर्महरू, असल कर्महरू, मानवीय मूल्यमा आधारित कर्महरू, सद्वृत्तिहरूलाई अकुत्सित कर्म भनेर भनिन्छ। अकुत्सिते कर्मणि ही यः प्रवर्तते, यः अकुत्सिते कर्मणि प्रवर्तते, जो ती निर्दोष जीवन मूल्यमा आधारित कर्महरूमा प्रवृत्त बन्दछ, अभ्यस्त बन्दछ, गर्न हुने कर्महरू, जीवनमा आवश्यक कर्महरू, हामीलाई सकारात्मक ऊर्जा प्रदान गर्ने कर्महरू जसले निरन्तर गर्दछ, त्यस्तो कर्म गर्ने कर्ता निवृत्त रागस्य गृहं तपोवन, त्यस्तो किसिमको व्यक्ति निवृत्त राग भएको व्यक्ति हुन्छ। जो कुत्सित कर्महरूमा लाग्दछ त्यो रागी हुन्छ भनेदेखि अकुत्सित कर्महरूमा लाग्ने व्यक्ति वैरागी बन्दछ, अथवा रागलाई जितेको व्यक्ति बन्दछ, निवृत्त राग बन्दछ। हो, त्यो निवृत्त रागका निमित्त घर नै उसका लागि तपोवन समान हुन्छ। प्रिय सज्जन, निवृत्त रागस्य गृहं तपोवनम्, रागबाट निवृत्त भएको पुरुषका लागि घर नै तपोवन। अब हामीसँग राग छ कि छैन भन्ने कुराको प्रमाण के? यदि हामीसँग भएको दुई चार पैसा दिनदुखीलाई सहयोग गर्दा आनन्दको अनुभूति हुन्छ भने सम्झनुपर्छ हामीभित्र रागको मात्रा कम छ। हामीसँग जीवनका लागि आवश्यक धन सम्पत्ति आदि इत्यादि छ भने त्यसैका लागि रात दिन खाइ नखाई घर परिवार समाज सबै छोडेर भौतारिएको भौतारिए गर्छौँ भने सम्झनु पर्छ हामीभित्र राख्छ। मानिसहरूका क्रिया प्रतिक्रियाहरूप्रति हामीलाई पनि प्रतिक्रिया व्यक्त गर्न मन लाग्छ, उनीहरूको झैझगडामा आफूलाई पनि सहभागी गराउन मन लाग्छ। दुई चारजना मानिसको बहस भइराखेको बेलामा आफू पनि गएर त्यसमा मिसिन मन लाग्छ, आदि इत्यादि हामीलाई रुचि लागिरहन्छन् भने सम्झनुपर्छ हामीभित्र पनि राख्छ। रागहीनताको अवस्था भनेको सबै कुरा भएर पनि नभए जस्तो अनुभूति गर्नु। नभए जस्तो अनुभूति गर्नुको अर्थ गरिब भए जस्तो गरेर केही पनि नभए जस्तो गरेर माग्न हिँड्नु भन्न खोजेको सोच्छन्। यी सबै मेरा होइनन्, यी मैले बुझाउनु पर्ने हुन्, यस्तो किसिमको चिन्ता लिने व्यक्तिले वास्तवमा वैरागी हो, रागले मुक्त व्यक्ति। त्यसैले तपाईँले समाज सेवा गर्न चाहनुभयो भने तपाईँसँग अरूका निमित्त केही गर्नुपर्छ भन्ने चिन्तन विकसित भयो भने सम्झनुहोस् तपाईँ रागमुक्त हुँदै हुनुहुन्छ। प्रिय सज्जन, रागी मान्छेले न समाजको सेवा गर्न सक्छ न त राष्ट्रको सेवा गर्न सक्छ। कुनै दोस्रो व्यक्तिको सहयोगका लागि उसले समय निकाल्न सक्दैन रागीले। रागीलाई त कहिल्यै पुग्दैन, न कामले पुग्छ, न भोगले पुग्छ, न धन सम्पत्तिले पुग्छ, न संसारको सौन्दर्यको अनुभूति गरेर पुग्छ। जो सधैँ सधैँ भोको रहन्छ, असन्तुष्ट रहन्छ, अतृप्त रहन्छ, त्यो व्यक्ति रागी हो प्रिय सज्जन। त्यसैले घर छोड्ने नछोड्ने, तपश्चर्याका लागि ज्ञान प्राप्त गर्नका निमित्त परिवार छोड्ने नछोड्ने भन्ने कुरा हामीभित्र हामीलाई रागले छोडेको छ कि छैन भन्ने कुरामा निर्भर गर्दछ। मनभरि हामीले कालकुट बोकेका छौँ भने, नराम्रा भावनाहरू बोकेका छौँ भने, दोषै दोषले भरिएका छौँ भने जङ्गलमा गए पनि तिनी दोषको चिन्तन चल्दछ हामीभित्र।